0: ढुङ्गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
4: यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 4 गते बिहिबार सन् 2026 अगस्त 20 तारिक साउन शुक्ल पक्षको अष्टमी तिथि
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू।
0: अघिल्लो वर्षभन्दा 3% बढ्यो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
1: कर्जाको माग नबढ्दा बैंकहरूमा थुप्रिन थालेको रकम 15 खर्ब पुग्यो। निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव।
4: साझेदार बनाएर पार्टनरसिपमा चलाउनुपर्छ। कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
0: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। खोपको दीर्घकालीन प्रभावकारिता बारे थप अनुसन्धान आवश्यक।
1: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै लालिगामा एटलेटिको म्याड्रिडको विजयी शुरूआत।
5: कृषि र भेटनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र

0: 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-625-94, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540।
3: काया कैरनमा अब खबरको सिलसिला। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा मर्यादित भएर प्रस्तुत हुन मन्त्री र पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ। सांसद र मन्त्रीहरूको गतिविधिलाई लिएर सार्वजनिक आलोचना हुन थालेपछि उहाँले मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभएको हो। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका काम कारवाही कसरी सम्पादन गर्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव समेत दिनुभएको थियो। सभापति लामिछानेले संसदको यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई सम्मान विदाई गर्ने पनि बताउनुभयो। मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले आग्रह गर्नुभएको छ। उहाँले मन्त्रीहरूबारे सांसदका गुनासो सुन्नुभएको थियो। सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए। जवाफमा सभापति लामिछानेले आउँदा दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने बताउनु भएको थियो।
4: अख्तियार दुर्भोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहालका स्वकीय माथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउबाका स्वकीय सचिव भानु देउबा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बन्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइएको थियो, एक आयुक्त भन्नुहुन्छ, त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं। उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी समेत परेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोलीले खटाएर छानबिन थालेको छ। अख्तियारका अनुसन्धान अधिकृतका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक, मालपत कार्यालय सहित 20 बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार समेत गरिसकिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
3: गएको बिहिबार मध्यरातीको पहिरोबाट घर भत्किनुका साथै चिरा चिरा परेपछि विस्थापित बनेका बाजुराको त्रिवेणी नगरपालिका 9 तामसीका 40 परिवार त्रिपालमुनि बसिरहेका छन्। घर फर्कने अवस्था नभएपछि 40 घर परिवार बल्दी तामसु मौर्य सड़क खण्ड अन्तर्गत तामसु सड़कमा त्रिपाल टाँगेर बसेको वडाध्यक्ष नन्द थापाले बताउनुभयो। यस्तै विस्थापित मध्ये 16 परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र 2 परिवार बिउ बिजन बचत तथा सहकारी भवनमा आश्रय लिएर बसेका छन्। पहिरो पीड़ितका लागि जिल्ला रेड क्रसले 61 त्रिपाल उपलब्ध गराएको छ। बाजुराका पहिरो पीड़ित 40 परिवारको हप्ता दिनदेखि त्रिपालमुनि बास, नयाँ पत्रिकामा खबर छ।
4: सरकारले प्रारम्भिक बाल विकास, ईसीडी शिक्षक, विद्यालय कर्मचारी र संघीय अनुदानमा कार्यरत शिक्षकको तलब वृद्धि गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले ईसीडी शिक्षक, विद्यालय कर्मचारी लेखा हेर्ने र विद्यालय सहयोगीको तलब मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। यस्तै संघीय अनुदानमा शिक्षण गर्ने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षकको तलब पनि वृद्धि गरिएको छ। बजेटमा सरकारी कर्मचारी र शिक्षकको तलब 21% वृद्धि भए पनि सामुदायिक विद्यालयमा कार्यरत तलब उनीहरूको तलब नबढ़ेकामा सरकारको आलोचना हुँदै आएको थियो। ईसीडी शिक्षकले मासिक 12,000 बाट 17,000 रूपियाँ तलब प्राप्त गर्नेछन्। विद्यालय सहयोगीको तलब 10,000 वृद्धि भएर 15,000 रूपियाँ पुगेको छ। लेखा हेर्ने विद्यालय कर्मचारीको तलब भने 15,000 20,000 रूपियाँ पुगेको खबर आजको कान्तिपुरमा छ।
3: यस वर्ष देशभर रोपाई 97.48% सकिएको छ। साउन 29 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गएको वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यति बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको विभागको तथ्याङ्क छ। रोपाईको दरमा सबैभन्दा ठूलो सुधार मधेसमा देखिएको छ। गएको वर्ष यो अवधिमा मधेसमा 86.35% मात्र रोपाई भएकोमा यस वर्ष 96.6% पुग्दा मधेसमा रोपाईको दर 10.25% बिन्दुले बढ़ेको हो। यस वर्षको रोपाई करिब सकिएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। सरकारी निकायले समयमै रोपाई सकिएको र उत्पादन बढ़ने अनुमान गरे पनि किसानले रोपाईको बेला बिउ मलदेखि विपदको सामना गरिरहनु पर्ने बाध्यता टड्कारो बनेको बताउँदै आएका छन्। किसानले रोपाई सके पनि मलको अभाव कायमै रहेको राष्ट्रिय कृषक समूहका कोषाध्यक्ष शशिराम आचार्यले बताउनुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा उद्योगहरूको अवस्था र बन्द उद्योग सञ्चालनको लागि गर्नुपर्ने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
5: फोन नम्बर 01-5670-924 5670-925।
7: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान। एनबीएल अटो लोन,
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड।

0: लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई रासोपा सभापति लामी छानेको निर्देशन, तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू, बाजुराका पहिरो पीड़ित 40 परिवारको त्रिपालमुनि वास, अघिल्लो वर्षभन्दा 3% बढ़्यो रोपाई, सबैभन्दा ठूलो सुधार मधेसमा, ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब 5,000 बढ़्यो लगायतका खबर प्रस्तुत
2: गर्यौं। कर्जाको माग नबढ़दा 3 वर्षदेखि बैंकहरूमा थुप्रिन थालेको रकम 15.5 अर्ब रूपियाँ पुगेको छ। निक्षेप संकलन बढ़दै जाने तर कर्जाको माग विस्तार नहुँदा ठूलो परिमाणको लगानीयोग्य रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलका अनुसार 3 वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता थुप्रिने क्रम निरन्तर बढ़िरहेको छ। रेमिट्यान्स आप्रवाह निरन्तर बढ़ेर त्यसको अनुपातमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा विस्तार हुन नसक्दा तरलता बढ़ेको उहाँले बताउनुभयो। विगतमा पटक पटक तरलता अभावको संकट झेलेका बैंकहरूले आफूसँग पैसा नहुँदा राष्ट्र बैंकबाट ऋण स्थायी तरलता सुविधा लिएर ग्राहकलाई ऋण दिन्थे। 2079-80 राष्ट्र बैंकसँग 32.21 अर्ब 28 करोड़ ऋण लिएका बैंकहरूले 80-81 घटाएर 1.20 अर्ब मात्रै लिएका थिए। त्यसै त त्यस्तो सुविधा लिएका छैनन्। बरु ऋण लिन नआएपछि थुप्रिएको पैसा ब्याजका लागि राष्ट्र बैंकमा राख्ने गरेका छन्। यस्तो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ। उहाँ मौद्रिक नीति वा अन्य नीतिहरूले यति ठूलो स्रोतको परिकल्पना र प्रयोग गर्ने योजना नै ल्याउन नसकेको बताउनुहुन्छ। एउटा घर निर्माण गर्दा 47 वटा वस्तुको खपत हुन्छ भन्ने कुरालाई नै ठूलो खोज जस्तै मान्ने र सानातिना कुरामा अल्झिने परिपाटीले देश अघि बढ़न नसकेको उहाँको भनाइ छ। यसका लागि कड़ा नीतिगत मेहनत आवश्यक रहेको र यो राज्यस्तरबाट भएको देखिँदैन। यति धेरै पैसा बैंकमा थुप्रिनु देशकै लागि दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ। यसैबीच नेपाल बैंकर संघका पूर्व अध्यक्ष भुवन दाहाल निजी क्षेत्रको कन्फिडेन्स कम हुँदा समस्या भएको बताउनुहुन्छ। 3 वर्षदेखि रहेको अधिक तरलताको कारण अब संरचनागत रूपमा यसको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। विगतको कर्जा माग र अहिलेको अवस्थासँग तुलना गरेर बुझ्नुपर्ने र 3 वर्षभन्दा अगाडि लोनको डिमाण्ड हुँदा पनि पैसा नभएर दिन नसक्ने अवस्था रहेको कुरालाई अहिले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको खबर नयाँ पत्रिकामा छ।
1: आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी निर्यात तथा रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य छ, तर उद्योग स्थापना गर्ने भन्दा सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्ने चुनौती अझै ठूलो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 10 औद्योगिक क्षेत्रमा रहेका 703 उद्योग मध्ये 619 सञ्चालनमा छन् भने 22 बन्द छन्। यी उद्योगहरूले मात्रै झण्डै 20,000 प्रत्यक्ष रोजगारी दिएका छन्। थप जानकारी अबको पालोमा।
3: उद्योग भनेको केवल एउटा कारखाना मात्र होइन, उद्योगसँग किसान, कच्चा पदार्थ आयातकर्ता, ढुवानी व्यवसायी, बैंक तथा वित्तीय संस्था, श्रमिक, बजार, उपभोक्ता र सरकारको राजस्व प्रणाली पनि जोडिएको हुन्छ। त्यसैले एउटा उद्योग बन्द हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिन्छ। वरिष्ठ अर्थविद डाक्टर डेलीराज खनाल।
4: परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसाय पनि समाप्त भयो। तपाईँका साना कुटीर उद्योगहरू पनि जुन त्यो पनि एक अर्कोमा धराशायी भए, त्यसले अर्को ढंगले बेरोजगारी पनि भयो। ब्याङ्कले चाहिँ अनि ट्रेडलाई सपोर्ट गर्ने पुँजी चाहिँ बेसिकली त्यो वेल्थको क्रिएसन भन्दा पनि के हुने भने साइफनिङ।
3: नेपालको औद्योगिक क्षेत्र अहिले पनि केही संरचनागत समस्यासँग जुधिरहेको छ। उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थका लागि आयातमा निर्भरता, बजारको अनिश्चितता, वित्तीय लागत, पूर्वाधार तथा नीतिगत अस्थिरता जस्ता विषय उद्योगका अहिलेका प्रमुख चिन्ताका विषय हुन्। सरकारले भने अहिले औद्योगिकरण मार्फत रोजगारी र आर्थिक वृद्धि बढ़ाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी र कर्जा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ। सरकारले अहिले औद्योगिक क्षेत्रमा गरिरहेका प्रमुख सुधारहरू के देखिन्छन् त?
4: कच्चा पदार्थमा जुन किसिमको छुट र सुविधा दिएको छ त्यो ठिकै छ। स्वदेशी वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने, अलि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनेदेखि लिएर कुराहरू चाहिने जुन किसिमको अगाडि बढाइएको छ, त्यसले जस्तो आइटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिइएको छ। नेपालीहरूले बाहिर लगानी समेत गर्न पाउने स्टार्टअप पनि छ, त्यो पनि ठिकै छ।
3: नेपालमा उद्योगको समस्या उद्योग खोल्न नसक्नु मात्र होइन, खोलेका उद्योगलाई कसरी प्रतिस्पर्धामा ल्याउने, कसरी टिकाउने र यसलाई विश्व बजारसम्म कसरी पुर्याउने भन्ने प्रमुख चुनौती हो। यसका लागि सरकार

0: उहाँले तत्काल गर्नुपर्ने कामहरू के हुन् त? यदि एकपटक अर्थविद डाक्टर खनाल,
1: बुद्धिमत्ता पूर्ण पार्टीकाले यस्तो निजीकरण गर्ने होइन, जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मदत गरोस् र त्यहाँबाट आउने पैसा सरकारले अर्कोतिर लगाओस्, मुख्य चाहिँ हिस्सेदार साझेदार बनाएर पार्टनरसिपमा चलाउनुपर्छ र कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
2: औद्योगिक क्षेत्रको अवस्था र सुधारको विषयमा अर्थशास्त्री डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजी प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला सरकारले दूरसञ्चार क्षेत्रमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्ष बनाउने तयारी गरेको छ। यसका लागि 4G कभरेज विस्तार र केही क्षेत्रमा 5G सेवा शुरू गर्ने तयारी हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेका टावरको संख्या 50% बढ़ाउने तयारी गरिएको जानकारी दिनुभयो। अहिले नेपाल टेलिकमसँग देशभर करिब 5,000 संख्यामा टावर रहेकोमा तत्काल 1,600 टावर थप्नका लागि स्रोतको व्यवस्थापन भइसकेको छ। मन्त्री तिमिल सिन्हाका अनुसार काठमाडौँमै 4G सेवा प्रभावकारी नभएको गुनासो रहेकाले नेपाल टेलिकमलाई यस क्षेत्रमा आफ्नो पूर्ण स्रोत परिचालन गर्न निर्देशन दिएको छ। 4G एकदमै ठूलो कभरेज बढ़ाउनु पर्नेछ र यसका लागि नेपाल टेलिकमले गुनासो नआउने गरी काम गर्दैछ। उहाँले भन्नुभयो, अहिले सञ्चालन रहेका टावरको संख्या भन्दा थप 50% संख्यामा टावर थप्ने तयारी भइरहेको छ। कारोबार दैनिकमा खबर छ।
0: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दावी गरे पनि प्रगति भने नगर्ने देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले समस्याग्रस्त घोषणा गरेका 23 सहकारीमा 76,399 बचतकर्ताको रकम फँसे पनि नयाँ सरकार गठन यता 10,000 बचत भएका 3,178 जनाले मात्रै रकम फिर्ता पाएका छन्। यो कुल बचतकर्ताको 4.15% मात्रै हो। फिर्ता हुनुपर्ने रकमको तथ्याङ्क हेर्दा प्रगति विवरण झन नाजुक छ। समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको 45,05,45,00,000 रूपियाँ फँसेकामा अहिलेसम्म 4,20,53,800 मात्रै फिर्ता भएको छ, जुन कुल फिर्ता रकमको 0.09% मात्रै रहेको खबर नयाँ पत्रिकामा छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्च प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काभ्रेपलाञ्चोकका दुग्ध किसान रामप्रसाद सातकोटाको बिहानी अचेल नयाँ आशा र मुस्कानका साथ शुरू हुन्छ। घरमा पालेका दुईवटा भैँसीको दूध दुहेर सहकारीमा बुझाएपछि उहाँलाई विगत जस्तो अहिले छटफटी हुँदैन। केही महिना अघिको अवस्था भने फरक थियो। आठ महिनासम्म बेचेको दूधको भुक्तानी नआउँदा सहकारीको ढोका धाउनु र फोन मार्फत हार गुहार गर्नु उहाँको दैनिकी बनेको थियो। पशुलाई दाना चोकर किन्ने पैसा जुटाउन कठिन थियो भने बालबालिकाको पठाई खर्च व्यवस्थापन गर्न पनि समस्या थियो। दूध त दिनहुँ लैजान्थ्यो तर पैसाको कुनै टुङ्गो हुँदैनथ्यो। विगत सम्झौते उहाँ भन्नुहुन्छ, लाग्थ्यो पसिना बगाउनु नै आफ्नो अभिशाप हो। तर समय सधैँ एउटै रहँदैन। अचेल सापकोटाको मोबाइलमा एउटा सन्देश बज्छ, तपाईँको बैंक खातामा रकम जम्मा भएको छ। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि घटेर अहिले झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि उहाँका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ। उहाँ भन्नुहुन्छ, सायद अब हाम्रा दुःखका दिन सकिँदैछन्। सापकोटा त एउटा प्रतिनिधि मात्र हुनुहुन्छ। नवलपुरकी किसान अम्बिका सिटोला लगायत देशभरका हजारौं दुग्ध किसानको कथा पनि यस्तै पीड़ा र निराशाले भरिएको थियो। किसानले दिनरात खटेर दूध उत्पादन गर्थे तर भुक्तानी नपाउँदा ऋणको बोझ बोक्न बाध्य थिए। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि अहिले घटेर झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि दुग्ध किसानका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ, गोर्खापत्र दैनिकले खबर छापेको छ।
4: अब विदेशको खबर। अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कर्पनी मोडनाले विकास गरेको यो खोपलाई किटुटा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण तीनको परीक्षणमा खोप र किटुटाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। साथै क्यान्सर शरीरका अरू अंगमा फैलिने जोखिम समेत घटेको दावी छ। इन्स्टिमेसमा नाम दिएको यो खोप हरेक बिरामीको ट्युमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड-19 विरूद्धका केही खोपमा प्रयोग भएका एमआरएनए प्रविधिको विकास गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण रूप समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सर मुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
5: अब केही खेल खबर। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि तीनजना खेलाड़ी सहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेपो कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरे। उनीहरूले रोहन बोपाना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडका लागि छनौट भएका अभिषेक बाँसतोला र शिवाजी गुरूङ भने स्वदेश बाहिर प्रशिक्षणरत रहेका नेपाल टेनिस संघले जनाएको छ। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नायोमा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो। खेलकै अर्को प्रसंगमा एथलेटिको म्याड्रिडले नयाँ लालीका सिजनको पहिलो खेलमा मालागालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काङ इनले 13 मिनटपछि उत्कृष्ट गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाए। त्यसपछि एलेक्स वायनाले उत्कृष्ट फ्रिकिक मार्फत दोस्रो गोल गर्दै एथलेटिकको जित सुनिश्चित गरेका थिए। एथलेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्नेछ। खेल शुरू नअघि एथलेटिकोको विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्टे, मार्क भुबिल, एलेक्स बायना र आलेजान्द्रो गिमराडोलाई मैदानमा सम्मान समेत गरिएको थियो। उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत समेत गरेका थिए।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
5: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट दलविहीन स्थानीय तहको प्रस्ताव पारित गर्यो। तर अहिले क्याण्डिडेट क्लब मार्फत स्थानीय तहमा उम्मेद्वार खोज्दैछ। गैरदलीय पालिका बनाउन व्यावहारिक रूपमा असम्भव भएको महसुस गर्दै दलीय प्रतिस्पर्धा गर्दैछ।
4: बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उहाँलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ।
5: सरकारले बिजुलीको महसुल घटाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न नेपाल विद्युत प्राधिकरणले समिति बनाएको थियो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित समितिले उपभोक्ता र उद्योगीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको जनाएका छन्।
4: र नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरमा दीर्घ रावल नियुक्त हुनु भएको छ। काया कैरनमा अब पालो उखानको उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपल्ट।
5: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। 3 पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू।
4: अघिल्लो वर्षभन्दा 3% बढ़्यो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा। किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
5: कर्जाको माग नबढ्दा बैंकहरूमा थोप्रिन थालेको रकम 15 खर्ब पुग्यो। निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव।
4: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। खोपको दीर्घकालीन प्रभावकारिता बारे थप अनुसन्धान आवश्यक।
5: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै। लालिकामा एथलेटिको म्याड्रिडको विजयी शुरूआत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका देउबा पक्षलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। झण्डै 5 महिनाको विदेश बसाएपछि देउबा स्वदेश फर्किए लगत्तै उहाँ पक्षका नेताहरू उत्साहित छन्। यहाँ कार्टुनमा 4 तारा झण्डा भएको ठूलो पोखरी छ। देउबा जस्तै देखिने मान्छे पोखरीभित्र डुबेका देखिन्छन्। डुबेकी अवस्थामा उनी सकी नसकी ठूलो टोकरी पानी बाहिर निकाल्न भनेर भित्रबाट सकी नसकी धकेलिरहेका छन्। देउबा डुबेकी अवस्थामा छन् अनि टोकरी चाहिँ पानीको सतहमाथि देखिएको छ। त्यही टोकरीमा रहेका देउबा पक्षका नेताहरू नारा लगाउँदैछन्, देउबा दाई जिन्दाबाद, अनि अर्काथरी भन्दैछन् राम राम राम राम। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: कर्णालीमा तीन सातापछि मन्त्री परिषद विस्तार, एमालेका तीन मन्त्रीले शपथ, मन्त्री परिषदले पूर्णता पाउन अझै बाँकी।
1: जाजरकोटको पहिरो प्रभावित क्षेत्रमा भूगर्भविदको टोली सुरक्षित स्थानको खोजी थालियो।
0: भेरीमा बेपत्ता जीप चालकको शव आठौं दिनमा भेटियो, अर्का एकजना अझै बेपत्ता।
1: र एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारत जाँदै। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सत्तारूढ़ दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालय बाँडफाँडमा कुरा मिलेपछि तीन सातापछि कर्णालीको मन्त्री परिषद विस्तार भएको हो। एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। यस्तै जीतबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। उहाँहरूलाई हिजो साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। नेकपासँग भएको भागभण्डा अनुसार एमाले तीन मन्त्रालय पाएको थियो। एमाले मन्त्रीको टुङ्गो लगाए पनि नेकपाले पाएका तीन मन्त्रालयमा भने मन्त्री छनौट गरिसकेको छैन।
1: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले राख्नु भएको प्रस्तावको पक्षमा 21 र विपक्षमा 13 जनाले मतदान गरेका हुन्। यसै गरी 2 जना सांसद तटस्थ बसेका छन्। साईलाई नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदले विश्वासको मत दिएका हुन्। यसै गरी नेपाली कंग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसदले विपक्षमा मतदान गरेका छन्। 40 सदस्यीय प्रदेशसभामा एमालेका सभामुख सहित 10, नेकपाका 14, कंग्रेसका 15 र रापरपाका 1 सांसद रहेका छन्। गएको साउन 12 गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएका साईले 23 दिनपछि विश्वासको मत लिनु भएको हो।
0: उत्तर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नुभएको हो। विश्वासको मतको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा 31 र विपक्षमा 15 मत परेको बताउनुभयो। प्रदेश सभा बैठकमा 46 जना सांसद उपस्थित रहेका थिए। भट्ट गत साउन 29 गते नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
1: अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। कर्णाली सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा वर्षा भइरहेको छ। यसै गरी कोशी प्रदेशका पहाड़ी क्षेत्रमा पनि छिटफुट पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो समय मनसून विशेष गरी पहाड़ी क्षेत्रमा केन्द्रित भएको छ। महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र गण्डकी त्यसै गरी बागमती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ तथा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा मध्यम वर्षाको समेत अनुमान रहेको जनाइएको छ।
0: छिन्चो जाजरकोट सड़क खण्ड अन्तर्गत साउन 27 गते सल्यानको बनकारको पनि नगरपालिका 1 अम्रा नजिकै भेरी नदीमा खसेको गाड़ीसँगै बेपत्ता भएका 2 जना मध्ये 1 जनाको शव भेटिएको छ। बेपत्ता भएको 8 दिनमा सुर्खेतको बराहाताल गाउँपालिका 4 भेरी नदीको किनारमा जीप चालकमा गाउँपालिका 5 घर भएका 24 वर्षीय हिमराज बुढाथोकीको शव भेटिएको हो। भेरी नदीको किनारमा भेटिएको शव परीक्षण गर्दा बुढाथोकीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सलानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। साउन 27 गते बेलुका लु 1J 30/22 नम्बरको जीप सड़कबाट भेरी नदीमा खसेपछि जीपसँगै बेपत्ता भएका अर्का सिद्धकुमा गाउँपालिका 4 का 43 वर्षीय भीमबहादुर राणाको अवस्था अझै अज्ञात रहेको छ। सूचना अधिकारी भट्टराईका अनुसार घटनास्थलदेखि 8 किलोमिटर तल सुर्खेतको सीमासम्म सुर्खेतको सशस्त्रले गोताखोर टोली, नेपाली सेना र प्रहरीको टोलीले 7 दिनसम्म खोजी गर्दा नभेटेपछि गोताखोर टोली फर्किएको थियो। गाडीमा चारजना सवार रहेकोमा बनकारको पनि नगरपालिका एका आफखोली बस्ने 29 वर्षीय प्रेम विगर र 21 वर्षीय खुमलाल बुढाथोकी घाइते हुनुभएको छ भने उहाँहरू पौडी खेलेर किनारमा निस्केर ज्यान बचाउन सफल हुनुभएको हो। जीप सड़कदेखि करिब 50 मिटर तल भिनी नदीमा खसेको थियो।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भ सहित 8 जनाको टोलीले पहिरो प्रभावित जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ पुगेर अध्ययन थालेको छ। टोलीले पहिरोबाट भएको क्षतिको स्थलगत अध्ययनसँगै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक भूगोलको अध्ययन गर्ने भएको हो। टोलीले पहिरोको जोखिम, जमीनको अवस्था र सुरक्षित स्थानको सम्भाव्यता अध्ययन गरिने भूगर्भविद प्रकाश पोखरेलले बताउनुभयो। प्राविधिक टोलीले भेरी नगरपालिकाको 1, 2, 3 र 4 का विभिन्न पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नेछ। अध्ययनका क्रममा पहिरोको जोखिममा रहेको बस्ती तथा घरधुरीको अवस्था, जमीनको भौगोलिक अवस्था, सम्भावित जोखिमको मूल्याङ्कन गरिने बताइएको छ। प्रतिनिधि सभाका सदस्य खड्गबहादुर बुढाका अनुसार अध्ययन टोलीले सुरक्षित स्थान पहिचान गरेपछि मात्रै प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभयो। उहाँले तत्काल सुरक्षित स्थानको खोजी र पहिचानलाई प्राथमिकता दिएको बताउनु भएको छ। अहिले तत्काल सुरक्षित स्थानको खोजी हुनेछ भने भूगोलको अध्ययन गरेर सुरक्षित स्थान निक्योर भएपछि मात्रै प्रभावित नागरिकलाई त्यहाँ स्थानान्तरण गरिने बताउनुभयो। गएको साउन 30 गतेको पहिरोबाट रिसाङ लगायत भेरी नगरपालिकाका क्षेत्रका विभिन्न बस्ती प्रभावित भएका छन्। पहिरोबाट 4 जनाको मृत्यु भएको छ भने 100 स्थानीय प्रभावित भएका छन्। पहिरोको कारण घर, जग्गा, सड़क र खानेपानीका संरचनाहरूमा क्षति पुगेपछि स्थानीय जोखिमको अवस्थामा बस्न बाध्य छन्। प्राधिकरणको टोलीले स्थलगत अध्ययनको जोखिममा रहेको बस्तीको पुनस्थापना तथा सुरक्षित स्थानको स्थानान्तरणका लागि थप योजना बनाउन सहज हुने जनाइएको छ।
0: जाजुकोटमा बाढ़ी पहिरोबाट प्रभावित 2 भई होल्डिङ सेन्टरमा बस्दै आएकाहरू बिरामी पर्न थालेका छन्। भेरी नगरपालिका 2 र 3 मा विस्थापित भई विद्यालयमा बस्दै आएका उनीहरूमा रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएको छ। जाजुकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले अस्थायी शिविरमा बस्दै आएका विस्थापितमा केही मात्रामा स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो। भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल सुकेबाट खटिएका चिकित्सक तथा स्वास्थ्य कर्मीको टोलीले सेल्टरमा रहेका 90 जना विस्थापितको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको थियो। भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक ओलीले विस्थापितमा पछिल्ला दिनमा ज्वरो र रुघाखोकीका लक्षण देखिन थालेको बताउनुभयो। खानेपानीका अधिकांश स्रोत प्रदूषित भएकाले स्रोतसित खानेपानीको व्यवस्थापन मुख्य चुनौती बनेको उहाँको भनाइ छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। यसलाई भने युविश्राम
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कल्सन्डेन आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: जीतपुर वाली यह साल तो निश्चिंत हो गए।
6: हाँ तब परसलिया याद करो तो जू डराए लागल था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
5: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गए।
7: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
8: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैं बाघसँग।
10: सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, अङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
12: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98556 56455।
13: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा 3 सातापछि मन्त्री परिषद विस्तार, एमालेका 3 मन्त्रीले लिए शपथ, मन्त्री परिषदले पूर्णता पाउन भने अझै बाँकी, जाजरकोटको पहिरो प्रभावित क्षेत्रमा भूगर्भविदको टोलीले अध्ययन गर्दै भिरी नदीमा बेपत्ता भएको चालकको शव 8 दिनमा भेटियो, अर्का एकजना अझै बेपत्ता लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कर्णाली प्रदेश स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ। प्रदेश सरकारले आफ्नो 11 स्थापना दिवसको अवसरमा मंगलगढ़ी चोकबाट विभिन्न प्लेकार्ड, ब्याण्ड, बाजासहित प्रभात फेरी गरी बजार परिक्रमा गरी प्रदेश संघशाला स्थित कवड़ा हलमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ। 2072 साल साउन 23 गते तत्कालीन सरकारले गरेको सीमांकनमा सुर्खेत सहित यस क्षेत्रका जिल्लालाई सुदूरपश्चिममा गाभेपछि यसको 13 दिनसम्म आन्दोलन भएको थियो। आन्दोलनमा सुर्खेतका यामबहादुर विशी, गोपालसिंह रजेवा, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुंवरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो। जनआन्दोलन र 4 सहितको बलिदान पछि कान्छो प्रदेशको रूपमा कर्णाली प्रदेशको स्थापना भएको खुशियालीमा भदौ 4 गते आज कर्णाली प्रदेश स्थापना दिवस मनाउने गरिएको छ। यता शहीद परिवारले भने आफ्नो माग सम्बोधन नभएको गुनासो गर्दै विगतमा भएका सहमति कार्य नोइन नभएको बताउँदै आएका छन्। शासकीय संरचनाको विभाजन भए पनि नागरिकको जीवनशैलीमा कुनै परिवर्तन आउन नसकेको उनीहरूको भनाइ छ। शहीद एमबहादुर विषयका बहिनी भगवती विषयले कर्णाली प्रदेश सरकारले शहीदहरूको सम्मानका लागि अहिलेसम्म ठूलो काम केही गर्न नसकेको बताउनु भएको छ। आफूले विभिन्न माग राखेर प्रदेश सरकारको ध्यान आकर्षण गराए पनि अहिलेसम्म सरकारी कार्यालयमा शहीदको फोटो राख्ने बाहेकका अरू मागतर्फ सरकारले ध्यान दिन नसकेको गुनासो गर्नुभएको छ। दिवसको अवसरमा कर्णाली सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
1: गएको साउन महिनामा मात्रै 57,000 मेट्रिक टन भन्दा धेरै खाना पकाउने एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार गएको साउनमा 57,313 मेट्रिक टन ग्यास आयात भएको छ। पछिल्लो 5 महिना मध्ये साउनमा सबैभन्दा धेरै ग्यास आयात भएको हो। यसै गरी असारमा 44,544, जेठमा 32,842, वैशाखमा 32,056 र चैतमा 38,799 मेट्रिक टन ग्यास आयात भएको थियो। साउनमा मात्रै देशभर 40,36,364 थान ग्यास सिलिण्डर बिक्री भएको निगमले बताएको छ। असारको तुलनामा साउनमा झण्डै 9,00,000 ग्यास सिलिण्डर धेरै बिक्री भएको हो। निगमले आउँदो दिनमा पनि ग्यासको आयात हुँदै जाने उल्लेख गर्दै आवश्यकता अनुसार खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
0: सवारी दुर्घटनामा परि सल्यानको कपुरकोटका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति वेद बहादुर ओलीको मृत्यु भएको छ। गाउँको घोराई स्थित सञ्जीवनी टिचिङ हस्पिटलमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। कपुरकोट गाउँपालिका 3 मूलपानीमा फोर्स गाडी र मोटरसाइकल ठोकिँदा कपुरकोट 6 ओली सहित मोटरसाइकलमा सवार 52 शुक्लाल ओली घाइते हुनुभएको थियो। अर्का घाइते शुक्लालको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले फोर्स गाडी र चालक दाङको तुलसीपुर 11 बस्ने 47 वर्षका सुरज मिजारलाई नियन्त्रणमा लिएको जनाएको छ।
1: सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडीसीका सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्न निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविकको पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्न निर्णय गरेको हो। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तह शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 पुगेको छ। यसै गरी आधारभूत तहको शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट बढ़ेर 38,203 रूपियाँ कायम भएको छ। यसै गरी ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको हो। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ भने विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ। शिक्षा तथा खेलकुद विकास मन्त्री सुस्मित पोखरेलले विद्यालयमा खट्ने विद्यालय कर्मचारी र ईसीडी सहजकर्ताको लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न पहल गरिएको बताउनुभयो। उनीहरूको रोजगारीको सुरक्षा, पेशागत वृद्धि तथा समग्र वृद्धि विकासमा सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो। पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक 4,68,98,28,000 रूपियाँ थप दायित्व सिर्जना भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
14: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
14: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
15: अङ्कल सेवाहरू,
14: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाट जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
16: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुनि।
1: वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
18: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
19: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही भदौ 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ।
20: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
21: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलबाटै ओपीडी टिकट लिन सक्ने भएका छन्। सूचना प्रविधिलाई उपयोग गर्दै प्रतिष्ठानले पहिलो पटक यो कार्य शुरूआत गरेको हो। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले सरकारको सुशासनलाई अभियानलाई साथ दिँदै सूचना प्रविधिको युगलाई व्यवहारमै लागू गरेर बिरामी मैत्री सेवा दिने संस्थाको प्रमुख उद्देश्यका साथ यो सेवा सञ्चालन गरिएको बताउनुभयो। प्रतिष्ठानले बिरामीको सहजता, समय बचत र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन अनलाइन मार्फत ओपीडी टिकट दिन सकिने व्यवस्था शुरू गरेको जनाएको छ।
22: सल्यानमा साउन महिनामा 10 जना फरार प्रतिवादी पक्राउ पर्नुको साथै 11 नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। साउन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरीले जघन्य तथा गम्भीर अपराधका तथा 3, बविवाहका 2, बैंकी कसुरका 4 र अन्य 10 वटा मुद्दा दर्ता भएको जनाएको छ। पुराना मुद्दाका फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत साउनमा 10 जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूलाई 18 वर्ष 7 महिना 20 दिन कैद सजाय तोकिएको थियो। उनीहरूबाट 6,78,032 रूपियाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बताउनु भएको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय ग्रिड विस्तार सँगै स्थानीय स्तरमा लघु जलविद्युत सौर्य

0: चार सदस्य नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप कटका, निशान श्रेष्ठ र सुस्तिका विष्ट रहनु भएको छ भने प्रशिक्षणमा रेणुदेवी कोण्डा रहनु भएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रमि चरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले विदाई गर्नुभएको छ। उहाँहरूले रोहन बोपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नुहुने भएको छ। भदौ टोली भदौ 23 गते स्वदेश फर्किनेछ। 20 एसियाडकै लागि छनौट भएका अभिषेक बास्तुला र शिवाली गुरूङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाली टेनिस संघले जनाएको छ। विश्व एसियाली खेल 3 गतेदेखि जापानको आइची र नाओयमा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउनु भएको छ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णालीमा 3 सातापछि मन्त्री परिषद विस्तार, एमालेका 3 मन्त्रीले लिए शपथ, मन्त्री परिषदले पूर्णता पाउनु भने अझै बाँकी।
1: जाजरकोटको पहिरो प्रभावित क्षेत्रमा भूगर्भ विदको टोली सुरक्षित स्थानको खोजी गर्दै।
0: भेरीमा बेपत्ता जीप चालकको शव 8 दिनमा भेटियो, अर्का एकजना अझै बेपत्ता।
1: र एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारत जाँदै। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाघसँग।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: होइन दिदी, किन निराश भएर बस्नु भएको?
6: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
5: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनचाँदी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
7: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
8: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
9: प्रोपराइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 84 54 304।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू, गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने।

0: टीका लगायत सबै उमेरका लाई क्यानुला लगाइने,
1: कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने,
0: डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने।
1: राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98 20 43 41 61।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
0: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।

0: दुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चाल स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग सुने।
4: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित छु। पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ पढी ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सक्छ, तपाईँका मेष आदि बारु राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। कार्यक्रमको यतिखेर शुरूआती चरणमा छु। कार्यक्रममा फोन गर्दा 98-4-53-97-658 र 98-1-42-73-601 सीधा सम्पर्क तपाईँ गर्न सक्नुहुनेछ। कार्यक्रमको शुरूआती चरणमा छु। ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट। आगमिति 2083 साल भदौ 4 गते आज बिहीबार, तदनुसार ईस्वी सन् 2026 आज अगस्त 20 तारीक नेपाल सम्मत 1146 रहेको छ। आजको लाभ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष। आज परम पवित्र पावन दिन। आजको दिनमा विशेष गरी आजको दिनमा अष्टमी तिथि रहेको छ। 40:55-21:59 विशाखा नक्षत्र 13:59 दीर्घ 11:13 ब्रह्मयोग 3:09 भद्राकरण 8:58 आज आनन्द योगमा प्रवृद्ध योग रहेको छ। आजको दिनमानको समय 32:26 बिहान सूर्योदय 5:37 जाँदा भयो, साँझ सूर्यास्त 6:36 रहनेछ। आज अष्टमी व्रत पनि हो। आज गोरखकाली पूजा। आजको दिन बिहीबारको व्रत प्रारम्भ गर्न निकै नै महत्वपूर्ण दिन छ। अब लागौं आजको ग्रह गोचर तर्फ। ग्रह गोचरमा सूर्य सिंह राशिमा रहनु भएको छ। चन्द्रमाको अवस्था यतिखेर वृश्चिक राशिमा, मंगल ग्रह

0: मिथुन राशिमा छन्। बुध कर्कट राशिमा, बृहस्पति पनि कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मिनु राशिमा, राहु यतिखेरको अवस्थामा कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु आजको तपाईँको दिन कसरी व्यतीत हुन्छ राशिफल। तभन्दा पहिले आज जन्मिने जातकको सम्पूर्ण बाल बालिकाहरूको भने वृश्चिक राशि रहनेछ आज दिनैभरि रातैभरि जन्मिने जातकको। अब ढिलो नगरिकन प्रस्तुत गर्छु तपाईँको राशिले के भन्छ, तपाईँका राशि अनुसारका उन्नति र प्रगति के छन् तपाईँको ग्रहमा भनेर हामी तपाईँलाई राशिफल प्रस्तुत गर्छौ। तपाईँको राशिफल यस प्रकार रहेको छ। मेष राशि भनेको लागि दिनचर्या सुखद नबन्न सक्छ। आठौं चन्द्रमासन ख्याल गर्नुहोला। काममा विशेष ध्यान नदिए स्वास्थ्यबाट पनि धन खर्च चटपटको भय राशिमा संकेत छ। अलिकति काममा असफलता होला तर प्रेम भने सफलतामा पुग्न सक्छ। मन परेको व्यक्तिहरूसँग भेटघाट हुनेछ। स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहनेछ। शत्रुको भय असाध्य धेरै रहन सक्छ। मान सम्मानमा वृद्धि छ। नबनेका कामहरू बन्दै जान सक्ने खालका सम्भावना पनि सुखद छ। आजको दिनमा धार्मिक क्षेत्रमा मन जान सक्छ। आफ्नो गोपनीयताहरूलाई सुरक्षित राख्नु राम्रो मानिन्छ। तपाईँको हिसाबमा आजको दिन चलेर अगाडि बढ्न सक्छ तर भोलिका दिनमा आज तपाईँको हिसाबले चलेका दिनले घाटा दिन सक्छ। ख्याल गरेर सल्लाह गरेर अगाडि बढ्नुहोला। दिन सुरक्षित रहन सक्ने योग छ। मन चञ्चलेर चुलबुले रहन सक्छ। अलिकति काममा झुटो आरोपहरू आउन सक्छन्। मुद्दा मामला सामना गर्नुपर्ने जस्ता समस्याले सताउँदा मन भने आतिन सक्ने यो राशिबाट संकेत छ। उन्नति राम्रो छ। साथीभाइसँग रमाइलो क्षणमा दिन व्यतीत गर्न सकिन्छ। विपरीत लिङ्गहरूबाट भने अलिकति प्रेमबाट चाहिँ धोका मिल्ने हो कि भन्ने संकेतहरू देख्न सकिन्छ। विशेष गरी आजको दिनमा लामो दूरीको यात्राहरू पनि गर्दा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: तुला राशिको लागि दिनमा सकारात्मक उन्नति रहनेछ। धनस्थानको चन्द्रमाले व्यापार वाणिज्य क्रममा शुभ छ। पशु चौपायबाट पनि मनकै धनार्जन गर्न सकिने योग छ। लामो दूरीको यात्राहरू सहज छ। सबैले तपाईँको प्रशंसा गर्नेछन्। पशु चौपाय खेतीबालीबाट धनार्जन गर्न सकिन्छ। जागिरको काममा अगाडि बढ्दै हुनुहुन्छ। शोभायात्रा मात्रै भन्न बाँकी अरू सबै कुरामा वृश्चिक राशिको लागि भने दिन सुखद बन्दै गएको छ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका पाकेका कामबाट सकारात्मक छ। लामो दूरीको यात्राहरूमा आजको दिनबाट तपाईँको लागि सुखद बन्ने खालका योग राशि धनुलाई संकेत देखिन्छ। मन प्रसन्न रहनेछ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ। तपाईँको लागि राजकीय सम्मान प्राप्त रहन्छ। उन्नति र प्रगति पठन पाठन र जागिरमा पनि उत्तिकै राम्रो रहनेछ। घर आएपछि पारिवारिक सम्बन्धहरू सुधार भएर जानेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावना आजको राशिकुम्भलाई संकेत देख्न सकिन्छ। मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। उन्नति र प्रगति धेरै कुरामा सहज हुने खालको योग भएकाले आजको दिनबाट तपाईँको राम्रो अवसरहरू जुट्ने पनि योग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन।

0: हजुर, कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा तपाईसँग छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग रहन्छु ज्योतिष दर्पणको माध्यमद्वारा। नेपाल भरमा रेडियोको ध्वनि तरंगमा सुनिरहनु भएका तपाई तमाम श्रोतामा आज पनि जन्ममिति, जन्म समय र जन्म जिल्लाको आधारमा चिन्ह टिप्पणी हेर्छौं। तपाईँ घरैबाट फोन गर्नुहोला। दुईटा नम्बर छन्, 98453 97658 र 98142 73601 मा सीधा सम्पर्कमा रहेर हामीसँग तपाईँ कुराकानी गर्न सक्नुहुनेछ। है, हामीसँग कुराकानी गर्दै गर्दा तपाईँहरू धेरैभन्दा धेरै कुराहरूको जानकारी र हामीसँग भएका विशेष कुराकानीलाई जोडिन सक्नुहुन्छ। 98453 97658 र 98142 73601 फोन गर्नुहोला। तर फेरि पनि भन्छु, साल महिना गते समय भन्नुहोला, महिना भनेर महिनाको नाम भन्नुपर्ने हुन्छ, अन्यथा फोन डिस्कनेक्ट हुन्छ। बार भएन भने पनि, बार मिलेन भने पनि डिस्कनेक्ट हुन्छ। तपाईँले भन्न खोज्नुभएको कुराहरू रेडियोमा उतापट्टि ठूलो भलङ गरेर यतापट्टि फोन गर्नुभयो भने त्यो पनि फोन डिस्कनेक्ट हुन्छ। फोन लागिसकेपछि रेडियोको भलमभन्दा अलिक टाढा जाने अथवा रेडियोको भलमलाई म्युट गर्ने, अनि तपाईँ र मेरो कुराकानी हुन्छ। फेरि म्युट गर्दा घरमा भएको अरू परिवारले नसुन्नुहोला। तपाईँ फोन लाग्यो भनेपछि, फोन रिसिभ भयो यताबाट भनेपछि, तपाईँ अलिकति दुई पाइला पर जानुभयो भने तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी हामी तपाईँलाई जानकारी दिने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: जय श्री राधे गुरु।
0: श्री राधे, गोविन्द गोविन्द राधे। कहाँदेखि बोल्नुभयो भगवान?
1: म भोजपुरबाट सन्तोष सुवेदी बोल्दैछु गुरु।
0: सन्तोष सुवेदी, दलगाउँबाट हो?
1: हजुर, तिहारी भन्ज्याङबाट।
0: ए, तिहारी भन्ज्याङ। फेरि मलाई के आयो भने दलगाउँ चाहिँ सुवेदीको गाउँ भन्ने थाहा छ नि त।
1: हजुर हजुर, होइन, विशेष गरेर मेरो चाहिँ यो कर्म फलो भन्दाखेरि फरक परेन, जन्म फलो चाहिँ तल परो।
0: तल भन्नाले दलगाउँ नि हो? ए, मोरङ। घर चाहिँ मोरङ। अहिले तपाईँ तिवारी भन्ज्याङमा हुनुहुन्छ, कामको सिलसिला, जागिरको सिलसिलामा जानुभयो?
1: हजुर हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: यो अनलाइन सनातन मार्फत।
0: ए, पहिले कहाँबाट थाहा पाउनु पऱ्यो कार्यक्रम ज्योतिष दर्पण बच्छ भनेर?
1: ज्योतिष दर्पण लगभग गुरु मैले सुन्न थालेको 3-4 वर्षै भइसक्यो।
0: ए हजुर,
1: पहिल्यैदेखि सुन्ने गर्थे।
0: अहिले कसको बारेमा
1: रेडियोमा सुनिरहन्थे?
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: अहिले म मेरो छोरीको बारेमा हेर्न चाहन्छु।
0: मलाई साल महिना गते समय ठ्याक्कै भनिदिनु छ।
1: 2082 साल जेठ महिनाको 16 गते शुक्रबार बेलुकाको 3:56
0: 3:56 बेलुका। कुन जिल्लामा भयो जन्म चाहिँ?
1: मोरङ जिल्लामै भयो।
0: मोरङ जिल्लामा। के बारको थियो?
1: शुक्रबार।
0: राशिको नाम हरिकला, छोरी है?
1: हजुर हजुर।
0: हरिकला नाम छ कि के छ नाम? हरिमाया?
1: हरिमाया छ।
0: मिथुन राशि हेर्ने गर्नुभएको छ। चौथीको दिनमा जन्म छ, लग्न तुला लग्न देखिन्छ। तुला लग्नको मालिक शुक्र हो। शुक्र भन्ने ग्रह छैटौंमा स्वास्थ्यमा समस्या आउँछ यस्तो मान्छेलाई। फेरि काल सर्प एक पनि परेर रहेछ, निकै झस्किन्छ होला राति, होइन? अलिकति रातिमा झस्किने तर्सिने खालका बानीहरू बढी हुन्छ नि यस्तो बच्चालाई। विशेष ध्यान दिनु, मंगलबार उपासना गर्नुहोला, एकचोटि राम्ररी शान्तिहरू गराउनु। यो कालसर्प योग छ, अब पोहोर जन्मे बच्चालाई

0: राति झस्किने तर्सिने राति रुनेको भने कम्तीमा अहिले सबै कुरो गर्न नसक्यो भने नाकको कवच लगाइदिनु, नाकपास यन्त्र भन्ने हुन्छ त्यो लगाइदिनु, अनि यसो कतै शिवजीको मन्दिरमा गएर यसो रुद्राभिषेक गरी गर्नुभयो भने केही कुरामा स्थान त भइहाल्छ है। के छ सानो बच्चा छ नि, भोलिको दिनमा राम्रै हुन्छ, मंगलबार चाहिँ घर परिवारमा सबैले लसुन प्याज माछा मासु नखाने है त। अरू केही छ जिज्ञासा?
1: अरू के छ अनि आफ्नो बुवा माता पितासँगको सम्बन्ध कस्तो रहन्छ?
0: काल सबै परेको मान्छेको छोराछोरीसँग राम्रै, आमा बुवासँग राम्रै हुन्छ, तर आमा बाउकै चाहिँ झगडा पर्छ हो। मैले भन्दै आइरहेको तपाईँले सुन्दै हुनुहुन्छ हरेक दिन होइन, जो बच्चाको काल सर्प एक परेको छ त्यसको बाबा आमाको सम्बन्ध नमिल्न सक्छ, मनमुटाव वृद्धि हुन सक्छ। अब कहिलेसम्म केसम्म भन्ने कुरा तपाईँहरूको पनि हेरेर थाहा हुन्छ। यहाँबाट चाहिँ राम्रो तपाईँ र तपाईँको पत्नीको सम्बन्ध भोलिको दिनमा चिसोपन आउन सक्छ, त्यसलाई अहिलेदेखि सुरक्षित राखेर कति कुराहरूमा व्यवस्था गर्दै अगाडि बढ्नुपर्छ क्या। सामान्य कुराहरूमा झगडा गर्नु हुँदैन है। अरू
1: केही
0: काल सर्पको लागि पुरै शान्ति गर्न तपाईँलाई धेरै टाइम लाग्छ। अहिले तपाईँले सानो बच्चा खाँदा यो बच्चाले सबै कुरो गर्न सक्दैन। अहिले नाकपास यन्त्र भन्ने एउटा बुटी पाइन्छ हामीसँग, तपाईँले त्यो दिउँसो फोन गर्ने अथवा वाट्सएपमा हामीलाई म्यासेज गर्ने अनि त्यो मगाउने, तपाईँ घरसम्म सामान पुग्छ लाउने, अनि मंगलबारको दिन कम्तीमा लसुन प्याज माछा मासु खान छ भने यसो रुद्राभिषेक कहिलेकाहीँ शिवजीको मन्दिरमा गएर गराउँदै गर्ने है। अरू केही छ कि छुट्यौ?
1: उसको लागि अहिले उसलाई उचित हुने अङ्क रङहरू
0: तीन अङ्क राम्रो हुन्छ, सधैँभरि सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर भोजपुरको श्रोता भनौँ सनातन रेडियो नेटवर्कबाट उहाँले सधैँभरि सुन्ने गर्नुहुन्छ हामीलाई। तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ हामीसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुन्छ। हामीले ख्याल गर्नुभएको होला हिजोअस्तिको भन्दा आजभोलि हामीले फोन तपाईँहरूसँग धेरै लिने प्रयास गर्छौं। कोही जिज्ञासु हुनुहुन्छ तर तपाईँले पनि साथ दिनुपर्छ, साल महिना गते समयहरू सही सही पारेर फोन गर्नुपर्ने हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे श्याम हजुर
2: नमस्कार। हजुर गुरु,
0: राधे राधे प्रभु।
2: हजुर म त यो एक वर्षदेखि पढाइ गर्दा गर्दा आज फोन चाहिँ लागेछ
0: है।
2: हजुर
0: अहिले अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा सुन्दै हुनुहुन्छ, को बोल्दै हुनुहुन्छ, कुन जिल्लाबाट बोल्दै हुनुहुन्छ भन्दैन न सबै?
2: हजुर म अल्डोना जिल्लाबाट चाहिँ यो बोल्छु, किसनगढी गाउँपालिकाबाट नम्बरबाट बस्ने कमाए मेरो अल्डोना जिल्लै नपर्छ हजुर, बाँकी अल्डोना जिल्लाको रेडियोबाट म सुन्दिनँ किनभने बरबर आउँदैन, यो खोटाङबाटै सुनेको छु हजुर
0: है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म मेरो छोराको बारेमा हजुर।
0: लु भन्नु त, साल महिना गते समय
2: 1991 साल
0: उन्नाइस सय एकानब्बे साल कुन महिना भन्नुभयो? जनवरी अरे तपाईँको आवाजै घेर घेर आइरहेको छ। मैले यो आवाज केही बुझेकै छैन, अलिकति तपाईँ बाहिर आएर बोलिदिनु न, बाहिर आँगनमा आएर दौडिनु त बाहिरपट्टि। अब तपाईँ आफ्नो तालमा दौडिरहनु भएको छ, मैले केही बुझे होइन, रेडियोमा सुन्ने श्रोताले केही बुझ्नु भएको होइन, के गर्ने? बुझ्नुभयो? आवाज आउनु छोड, हामीसँग हुनुहुन्थ्यो खोटाङ ओखलढुङ्गाबाट, हामीसँग प्रत्यक्ष कुराकानीमा हुनुहुन्थ्यो, हामीले उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो बारेमा विशेष जानकारी लिन खोज्नु भएको थियो, तर समयको पाबन्दी नेटले काम गरेन उहाँकोमा भनेको टावरले कुराकानी हुन सकेन। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर।
3: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: मोहनयाल कैलालीदेखि रतन प्रसाद जैसी।
0: रतन प्रसाद जैसी कहाँदेखि भन्नुभयो?
3: मोहनयाल कैलालीको मोहनयाल गाउँपालिका।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ जैसीजी? त्यहाँ अहिले
3: बडी केदार गुरु
0: बडी केदारबाट सुन्दै हुनुहुन्छ, अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: अहिले यो मेरो छोराको बारेमा
0: भनिदिनु त, साल महिना गते समय
3: 2062 साल कार्तिक 7 गते सोमबार 12 बजे बिर्सासो गुरु 9:45
0: 9:45 बिहान कि बेलुका हो यो?
3: बिहान गुरु।
0: कुन जिल्लामा जानुभयो?
3: कैलालीमै।
0: को यो मान्छे?
3: छोरा
0: 62 सालको कार्तिकको 7 गते सोमबार 9:45 कोमल नाम आउँछ, मिथुन राशि हुन्छ, छोराको टाउकोमा चोट पनि लागेको छ हो?
3: छैन गुरु, टाउकोमा छैन, हातमा छ।
0: घाँटीदेखि मात्रै कहाँ खच्छ?
3: घाँटी भन्दा माथि छैन,
0: निधारमा टुप्पीतिर कता कतै कहीँ न कहीँ लडेर कसरी ढुङ्गाले हानेर केही न केही चोट आएको देखिन्छ। यो हो भने तपाईँको चाहिँ मिल्छ, यो होइन भने तपाईँले भनेको अहिले जस्तै बार सार बिर्स्यो भने चाहिँ कुनै कुनै बार पर नै होला बिग्रियो। नाम मिल्यो, टाउकोमा त्यसपछि टाउकोमा चोटपटक छ, ख्याल गर्नु होला। पढाइमा राहु भन्ने ग्रहले दोष दिइरहेको छ, पढाइमा एकदमै कमजोरी हुने युग छ। शनि अहिले चलिरहेको छ, यो शनि भाग्यस्थानको शनि हो, यसले यस्तो मान्छेले साइन्स पढ्नुपर्छ होइन, अथवा टेक्निकल भनौँ न, के भन्छ यसलाई इन्जिनियर, यसलाई के भने यसलाई इन्जिनियर, अब के हुन्छ विषय, हामीलाई विषय त थाहा नहोला, त्यो पनि प्राविधिक क्षेत्रमा राम्रो हुन्छ। तर अहिले शनिले पहिले जस्तो पढाइ छैन, किन छैन भने शनि अनि सँगसँगै उल्का चलेर ग्रहहरू एकदम कमजोरी बनाइदिएको छ है।
3: के गर्नु पर्यो गुरु?
0: शनि ग्रहको 23,000 पल्ट जप गर्नुपर्छ। अर्को कुरा भनिदिन्छु, चन्द्रमा 8 स्थानमा छ, 8 स्थानको चन्द्रमाले एकदमै ठुलो अशुभ दोष दिन्छ
3: हजुर गुरु,
0: यसले अलिकति पानीहरूबाट डुब्न सक्छ, विशेष ध्यान दिनुहोला। 8 चन्द्रमा शुभ होइन, हनुमान कवचहरू धारण गर्ने, दैनिक रूपमा हनुमान चालिसा पाठ गर्यो भने आयु वृद्धि राम्रो हुन्छ, अनि आइतबार पनि व्रत बस्ने, शनिको शान्ति गर्ने, एउटा कवच लाउने, अलिकति संगत राम्रो भएन अहिले आजभोलिको समयमा, पढाइमा अलिकति दोष छ, अरू सबै कुरामा ठिक छ है
3: गुरु। घरको सम्बन्ध बाबामासँग सबैसँग
0: राम्रो छ, अरू सबै कुरामा ठिक छ। अरू केही छ
3: गुरु? पढाइ, विदेशको यात्रा कस्तो छ गुरु? त्यसको
0: विदेशको लागि राम्रै हुन्छ,
3: अहिले जापानको तयारी गरिरहेछ त्यसैको लागि।
0: मैले भने त अब जुन आइटी लिएर पढेको मान्छेले अब जापान जानु भनेको पढाइमा राम्रो नहुनु हो, मैले यही भनेको, तपाईँको यदि घरमा यो तपाईँको अलि कामहरूमा अलिकति राम्रो छैन, त्यही भएर क्या
3: हजुर गुरु
0: है त। हनुमानको एउटा कवच लाउनुपर्छ, 9:30-10 फोन गर्नु, म सबै कुरा जानकारी गराउँछु। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा हामीसँग भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97 658 र 98142-73-601 तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। यतिखेर प्रत्यक्ष रूपमा भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: जयपुखे नगरपालिका वार्ड 5 विराट जोशी गुरु।
0: विराट जोशी बझाङ जिल्लाको जय पृथ्वी नगरपालिकाबाट। कुन गाउँ हो तपाईँको गाउँको नाम?
4: डिल गाउँ गुरु।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
4: साइपा
0: लेखन सुन्दै हुनुहुन्छ है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: म आफ्नै बारेमा बुझ्न।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
4: 2055 साल भदौ महिना 28 गते बेलुका 6:30
0: मिनटमा। के बार भन्नुभयो?
4: शनिबार।
0: 55 सालको भदौको 28 गते शनिबार हो
4: हजुर गुरु।
0: एकचोटि आमा बुवासँग राम्रोसँग सल्लाह गरेर अनि फेरि फोन गर्नुहोला, अनि फेरि हेरौँला अहिले तपाईँले भनेको 55 सालको भदौ कट्टा के अरे शनिबार परेन, छुट्टिन्छु राधे राधे
4: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो बझाङबाट जय पृथ्वी नगरपालिकाबाट रेडियो साइपालबाट कार्यक्रम सुन्नुहुन्छ। हामी नियमित रूपमा तपाईँहरूसँगै छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौं। लामो समयदेखि हामी तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। हामी तपाईँहरूसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौं। आफ्नो र आफन्तहरूको बारेमा तपाईँसँग कुराकानी पनि गर्छौं र तपाईँले फोन गर्दा दुईटा नम्बर चाहिँ अनिवार्य रूपमा बिर्सिन भएन है, 98453 97658 र 98142 73 601 मा सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। तपाईँले यो नम्बरमा दिउँसो पनि फोन गर्न सक्नुहुन्छ। दिउँसो फोन गर्दा तपाईँलाई हामी चिनाको बारेमा, मुहूर्तको बारेमा, धेरै कुराको बारेमा जानकारी दिलाउँछौ है त। त्यसो भएको हुँदा तपाईँहरूले विशेष ध्यान केमा दिनु पर्यो भने विशेष गरी तपाईँहरू आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू लिन चाहनुहुन्छ भने दिउँसो पनि फोन गर्नुहोला। चिना टिप्पणी बनाउनु परेको छ, बनाएर तपाईँको गाउँसम्म कुरियर गरिदिए हुन्थ्यो, म त्यहाँ बजारमा लिएर आउँथे भन्ने भयो भने हामी यहाँबाट तपाईँको बजारसम्म चिना पुर्याउने काम गर्छौं। तपाईँले मात्र फोन गर्नु पर्यो अनि तपाईँको बालबच्चाको वा आफ्नो आफन्तको साल महिना गते समय बार जिल्ला आमा बुवाको नाम ठेगानाहरू दिनुभयो भने हामी तपाईँको चिना बनाइहाल्छौँ है त। हामी नेपालभरमा कुरियर गर्छौँ, यो होइन कि फेरि हेटौँडामा कुरियर हुन्छ किनकि गुरुदेव चितवनमा हुनुहुन्छ, म त दार्चुलामा छु, खोटाङमा छु, नहोला, होइन, हरेक गाउँमा हुन्छ, 77 जिल्लाको हरेक कुना कुनामा हामी तपाईँको चिना डेलिभरी गर्ने काम गरिरहेका छौँ। यो किन गरेको हामीले पहिले पनि किन गरेनौँ भन्दा पहिले मान्छेलाई हामी तपाईँ गाउँ गाउँमा आउँछु भन्यौँ। हामी हरेक गाउँमा लगभग पुगिसकेका छौँ, नपुगेको ठाउँ कहाँ छ? अब दिङ्ला आउने कुरो भइरहेको छ होइन, हामी त्यो पनि भनिरहेका छौँ। अब तपाईँहरू अन्य जिल्लामा पनि हुनुहुन्छ, जहाँ हुनुहुन्छ, हामी दिङ्ला आउँदा पनि तपाईँको दिङ्लावासीले चिना बनाउन चाहनु भयो भने अहिले नै फोन गरेर गुरु तपाईँ आउँदा लिएर आइदिनुहोस् है भन्नुभयो भने झन् सजिलो, मैले आरामले काम गर्न पाउँछु। त्यहाँ आउँदा हतार पत्ता काम गर्नुपर्छ होइन, त्यो पनि हुन सक्छ। हामी त डुम्रे जाने कुरो पनि भइरहेको छ, तनहुँको डुम्रे, त्यहाँ कतिजना मान्छे आउनु थाहा छैन, तर फोन आउँदैन आजभोलि, फोन आएर आउनु पर्यो छिटो, हामी पनि भेट्न तयार आतुर छौँ भन्नु भने हामी आइहाल्ने भने हो, तर फोन न दिङ्गाबाट आउँछ न यताबाट आउँछ। राधे राधे। कार्यक्रममा एकैछिन छोटो लिन्छु विश्राम, विश्रामपछि कार्यक्रममा पुनः तपाईँलाई स्वागत गर्नेछु, हामी सँगै रहनुहोला।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
6: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
7: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
7: सम्पर्क
6: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
7: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
8: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईसँग छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेको छु र हामी तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिँदै तपाईँहरूसँग रहन्छौ र हामी तपाईसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईसँग जोडिन्छौं। हामी तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेको छु। 98453 97658 र 98142-73601 सीधा तपाईँहरू मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कुन जिल्लाबाट हुनुहुन्छ, कुन रेडीबाट सुन्दै हुनुहुन्छ अनि कसको बारेमा हेर्न आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। राधे राधे हजुर।
1: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: उदयपुर श्री
0: टीका भण्डारी जी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ टीकाजी यतिखेर? रेडियो खोटाङ सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: अहिले भन्नु त कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: हजुर, म आफ्नै बारेमा।
0: साल महिना गते समय भन्नु त?
1: 2029 साल
0: 5 गते आइतबार। कति बजे?
1: 5:30 बजे।
0: 5:30 बजे 5:30 मिनटमा जन्म भयो। 5:30 बजे साँझ कि बिहान?
1: साँझको
0: समयमा है?
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: सिन्धुली।
0: सिन्धुली। तपाईँले आफ्नै हो यो?
1: आफ्नै हो।
0: 29 सालको चैत्र 5 गते भन्नुभयो?
1: हजुर।
0: उत्तर फाल्गुनी नक्षत्रको पहिलो पाउबाट नाम जोडेको छ, टे अक्षरबाट नाम जोड्छ, टेकनाथ है, टेक कुमारी है। सिंह राशि हुन्छ, पूर्णिमाको दिनमा जन्म भएको रहेछ। साह्रै राम्रो, साह्रै खुसी, साह्रै आनन्दको मान्छे है। तर राहु र मंगल सँगै रहेछ, अनि राहु र मंगल सँगै हुनु भनेको श्रीमानसँग रात दिन झगडा पर्ने संकेत हो। कतिको झगडा पर्छ ठ्याक्कै भन्दैन त?
1: झगडा त पाउँदैन, अलिअलि यसो के कुरामा त अब एकै ठाउँमा भएपछि भइहाल्छ।
0: फिटिकै कुरामा जाने कस्तो झगडा पर्दैन? यहाँबाट हेर्दाखेरि तपाईँको सप्तम घरको मालिक शनि, शनि गएर कर्मस्थानमा गएर बसेको छ। धर्मात्मा जायते किन्तु अवश्य तस्तै प्रिय, आफ्नो वशमा आफ्नो प्रिय मान्छे हुँदैन रे क्या भनेको बुझ्नुभयो कि तपाईँ कान्छी पत्नी हो त उहाँको? भनेपछि कुरो मिल्दैन, अङ्गारक परेको छ, घरको तपाईँको वास्तु बिग्रेको छ। घरमा औषधि खाने मान्छे को हुनुहुन्छ?
1: औषधि खाने मान्छे श्रीमानै
0: हुनुहुन्छ। ग्रह बिग्रिया छ, ग्रह शान्ति गर्नुहुन्न, बरु औषधिमा खर्च गर्न स्वाद हुन्छ होइन? केही बोल्नु पर्ने, 1 रुपियाँ ल्याउनुहोस् भने छपक्क गरेर दियो होइन हस्पिटलमा। यता बाउले 1000 रुपियाँ दिनु त भन्यो भने राम राम राम लु लु लु बाउले लुटिसक्यो भन्नुहुन्छ त बारु, के गर्ने त होइन? हो कि नेपाली समाजको मैले ठेट शब्द बोलिदिए हो कि? अब यो अङ्गारेको शान्ति गर्ने, महामृत्यु जय जप गर्ने, मंगलबार र बिहिबार लसुन प्याज माछा मासु नखाने राम्रो हुन्छ। र राति सपना धेरै बिग्रिन्छ, ऐठन हुन्छ राति। ऐठन भनेको थाहा छ? ऐठन हुन्छ नि राति होइन? तपाईँको घरको वास्तु ग्रह सबै बिग्रिएको छ, यसले गर्दा भोलिका दिनमा तपाईँको त्यो घरमा सन्तान खेर जानेको संख्या बढी हुन्छ, सन्तान फाप्दैन त्यहाँबाट।
1: हजुर। अनि अरू यो
0: मैले वास्तु बिग्रेको छ भनिसकेँ नि, तपाईँको त्यो घरमा अशुभ खालको घर छ भनेको माटो भन्न खोजेन मैले, घरको बनावटी चाहिँ अशुभ खालको छ, त्यो घरमा रोगी मान्छे, जति कमाए पनि उन्नति नहुने मान्छे। तर यति भन्दै गरेर तपाईँको फेरि भाग्य राम्रो छ नि, फेरि पैसा मस्त कमाउनु भएको छ नि, फेरि बुझ्नुभयो कि भएन? छोराछोरीसँगको सम्बन्ध राम्रो, यसरी श्रीमानसँग कुरो मिल्दैन, अलिकति सन्तानहरू खेर जान सक्ने सम्भावना हो। अब तपाईँको गयो कि नभए तपाईँको छोरा बुहारीको जान्छ कि कसो जान्छ थाहा छैन, वास्तु दोष बिग्रेको छ, त्यही त हो, पहिले गयो अब फेरि पनि जान सक्छ। त गर्व खेर जान त गर्व रहनु पर्यो, गर्व राख्नु पर्यो होइन, आजभोलि धेरै कुराहरूको तपाईँले उपायहरू अपनाउनुहुन्छ, तपाईँलाई यो अलिकति कम लागु हुन सक्छ, र पनि भोलिको दिनमा धेरै ठुलो ठुलो समस्याहरू नआओस् भन्नको लागि राम्रोसँग शान्ति गर्ने वास्तुलाई घरमै गुरुहरूलाई बोलाएर राम्रोसँग शान्ति गराउने राम्रो हुन्छ है। अरू केही छैन, ठ्याक्कै भन्नु त हजुरको शब्द मैले तपाईँलाई अब सोधे
1: होइन,
0: मैले अघि यो कुरा मैले अघि नै एकचोटि उत्तर दिइसकेको छु, अघि मैले तपाईँलाई उत्तर दिँदा के भनेको थिएँ भन्नु त लु, त्यो शब्द राम्रो छ राम्रो छ, अनि तपाईँलाई अब के चाहिँ भनिदिनु पर्यो ल भन्नु, मैले राम्रो छ भनिसकेको छु, अब फेरि राम्रो छैन भनिदिनु पर्यो, बिचरा सबै थाहा छ, थाहा हुँदा हुँदैन बुझ बताउनुहुन्छ, ध्यान दिनुहुन्न होइन, मैले तपाईँलाई कुन कुन बार व्रत बस्नु भनेको छु भन्नु त, थाहा रहेछ त्यो पनि, अनि मैले कुन ग्रहको शान्ति गर्नु भनेको थिएँ कि, तपाईँलाई त भन्ने आउँदैन क्या विचार तपाईँलाई, त्यही भएर अङ्गारकको शान्ति गर्नुपर्छ, गुरुवारलाई सल्लाह गर्नु, अब यस्तो कुरा धेरै फेरि तपाईँलाई के सोधेर गुरुलाई भुल्यो भन्ने भएको छ, एक अङ्क राम्रो, रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो, अरू के छ भयो चित्त बुझ्यो, कम्तीमा कपीमा यो सोध्छु भनेर लेखाएर भरे ए यो चाहिँ मैले गुरुलाई सोधिनँ भन्ने हुन्थ्यो, अरू बेला चाहिँ ओल्लो घर पल्लो घर गएर गफ गर्दा ठिक हुन्छ, अनि अहिले यहाँ चाहिँ आत्तिने है, लु छुट्यो मैले, राधे राधे, कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा कटारीबाट राखेर गइसक्नु भएको छ, हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिने प्रयास गर्छौं, धेरैचोटि मैले भनेको छु कम्तीमा कपीमा लेखेर सोध्ने गर्नुहोस् न, कपीमा लेखेर हामीलाई प्रष्ट रूपमा तपाईँ जानकारी दिने गर्नुहोस् न, हामी तपाईँको बारेमा जानकारी दिन्छौँ भनिरहेको छु है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु, राधे राधे हजुर,
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म इलाम जिल्लाको गोर्खे ठुलो बानीबाट खेम भण्डारी,
0: खेम भण्डारी गोर्खेबाट,
2: गोर्खेबाट,
0: गोर्खे कुन पालिकाभित्र पर्छ?
2: गोर्खे सूर्योदय नगरपालिका,
0: कति नम्बर पर्यो?
2: हाम्रो एक नम्बर पर्यो हजुर,
0: एक नम्बर भनेर त त्यो सूर्योदय नगर पारिपट्टि, त्यसलाई के भन्छ नेपाल कार्की अरे,
2: होइन यता लप्सी हो त्यो नयाँ बजार साइडपट्टि, ठिकलबाट
0: नयाँ बजारपट्टि हो, नयाँ होटल होइन नयाँ बजारपट्टि, अहिले कुन रेडियो सुन्नुहुन्छ त्यहाँ?
2: ठिकल
0: कसको बारेमा हेर्ने आज?
2: म मेरै बारेमा गुरु,
0: लु त साल महिना गते समय भनिदिनु त,
2: 2011 साल आइतबार,
0: ए महिना चाहिँ अनि कहाँ छ त फेरि, खै कहिले खोज्ने महिना, अब
2: मङ्सिर महिनाको 6 गते आइतबार,
0: 6 गतेको आइतबार कति बजे?
2: 11 बजे गुरु,
0: ठ्याक्कै 11 बजे हो,
2: ठ्याक्कै 11 बजे
0: बिहान कि रातिको?
2: बिहानको।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
2: यो इलाम जिल्ला
0: गोर्खेमै हो जन्मे पनि,
2: मेरो गोर्खे ठुलो बानी,
0: राशिको नाम अडा कुमार, अडाबाट नाम आउँछ, अडाको ठाउँमा ठबाट ठाकुर नाम राख्नुपर्छ, कन्या राशि हुन्छ है,
2: के राशि भन्नुभयो?
0: कन्या राशि, के राशि हेर्ने गर्नु भएको छ?
2: कन्ने राखिने तर नाम चाहिँ मेरो पूर्ण बाटो छ त गुरु
0: कुरो मिलेन हजुर हजुरको हजुरको चिना छ कि छैन
2: चिना छ छ गुरु
0: चिनाको फोटो एकचोटि हालिदिनु न कति सजिलो हुन्छ तपाईँले अहिले मलाई जुन नम्बरमा फोन गरेर बोलिरहनु भएको छ नि यही नम्बरमा वाट्सएप छ वाट्सएपमा तपाईँले चाहिँ ए आफ्नो फोटो खिचेर हालिदिनु म त्यहाँबाट सर हेरेर तपाईँको सबै कुरा बताउँछु के बिग्रिया छ अनि त्यसपछि बा नाम चिन्छ भने फेरि अर्को चिना बनाएर फेरि हेरौँला हुन्छ
2: हुन्छ कि गुरु तर यो खोइ के हो फोनै नान्न गाह्रो हुन्छ र नि
0: फेरि अब आतिनुहुन्छ किन आतिनु पर्यो फोनै आउँदैन आज पनि हाम्रो लाइ आज यति कुरो म तपाईँलाई वार्ता गरेँ आज तपाईँले आजै मलाई तपाईँको चिनाको फोटो यही नम्बरमा वाट्सएप छ त्यहाँ वाट्सएपमा हालेर खबर गर्नु आजै म गरिदिन्छु भएर अनि उता दिउँसो तपाईँको हेरिदिन्छु हुन्छ
2: हजुर हुन्छ हुन्छ गुरु
0: राधे राधे
2: राधे राधेजी
0: हामीसँग यतिखेर प्रत्यक्ष रूपमा कुराकानी गर्न आउनु भएको थियो इलामबाट आज एउटा कुराको याद आयो मलाई अहिले उहाँको जुन नाम मैले अणबाट नाम राखेँ अनि मैले भने अणको अक्षरबाट नाम हुँदैन भन्दै गर्दा पहिले पहिलेका गुरुहरूले के बुझ्नुपर्छ भने अहिले तपाईँहरूका बालबच्चाहरूलाई कख पढाउनु पर्यो भने कबाट कलम खबाट खरायो गबाट गमल घबाट घर होइन यसरी पढाउने होइन होइन त अथवा हाम्रो पालामा तपाईँहरूको पालामा के थियो होला अहिले पहिलेका मान्छेको कपुरी ख खरायो ख गाई गोडे ग घर घर जस्तो घर के भनेर पढे होइन मैले धेरैचोटि तपाईँहरूलाई तिनवटा अक्षरको नाम लिएको छु एउटा नाकलाई थोप्ली ङ एउटा तिन धर्के अड होइन एउटा गोरु सिङ्गे यहाँ होइन त आजभोलि मलाई के लाग्छ भने नि तपाईँहरूलाई मैले के भनेको छु यी तिनवटा अक्षरबाट नाम राख्न हुँदैन सकभर भन्छु हो यस्ता तिनवटा अक्षरबाट नाम राख्न हुँदैन भन्नु गर्दा के हो यसको नामको शाब्दिक अर्थ नहुन सक्छ भनेको हो क्या बुझ्नुभयो कि भएन अब यो तपाईँलाई के भन्छु म अर्को एउटा कुरा भने नि तपाईँहरूले यसरी बुझ्दै गर्दाखेरि कहिलेकाहीँ तपाईँको बालबच्चालाई कख पढाउनु पर्यो भने नबाट के हुन्छ भन्दा नाकलाई चोप्ली ङ भन्ने हुन्छ जस्तै कबाट कलम हुन्छ भने ङबाट ङ भन्ने त नाम भएन नि त ङबाट के हो नाकलाई चोप्ली ङ भनेर पढाउँछन् आजभोलि होइन यसको अर्थ तपाईँले के बुझ्नु पर्यो भने ङबाट शाब्दिक अर्थ हुन्न त्यस कारणले गर्दा हाम्रो शास्त्रले पहिलो यो कुरा थाहा पाएरै ङको ठाउँबाट छबाट नाम राख्नु भनेर भनिसकेको छ यहाँ गोरु सिङ्गे यहाँबाट के आउँछ गोरु सिङ्गे यहाँ यहाँबाट यम कुमार हुँदैन क्या यहाँ यम कुमार त बुढो यहाँबाट हुन्छ बुझ्नुभयो कि भएन अनि यहाँबाट चाहिँ गोरु सिङ्गे यहाँबाट नाम नभएकाले गोरु सिङ्गे यहाँ भन्छन् बुझ्नुभयो कि भएन त्यसो भएको हुँदा तपाईँले यो दुईटा अक्षर भयो अनि अर्को अणबाट तिन धर्के अण हुन्छ भन्छ अणबाट अण अणबाट अण्डा भन्ने हुन्छ त हुँदैन नि त अणबाट अक्षरै हुँदैन केही पनि त्यो नामै हुँदैन केही पनि क्या कबाट कलम हुन्छ कबाट कामना हुन्छ मबाट मदानी हुन सक्छ तर अणबाट गोरु सिङ्गे यहाँबाट र नाकला थोपी नबाट चाहिँ कुनै ओडै बन्दैन शब्दै बन्दैन कि आज त्यही भएर शब्दै नबन्ने शब्दको नाम पनि जुर्दैन ज्योतिषमा पनि त्यही भएर मैले कति ठाउँ गुरु देखाउँछु अण कुमार लेखा हुन्छ अब अण कुमार भने के हो अलिकति शास्त्रको अध्ययन कम भएको मान्छेले त्यसो देख्छन् तर अलिकति पढेको मान्छेले बकैदा शास्त्रमा लेखेको छ कि अण स्थानबाट नाम जुड्यो भने ठबाट नाम राख्नु भनेको छ ङबाट नाम जुड्यो भने छबाट नाम राख्नु भनेर देखाएको छ गोरु सिङ्गे यहाँबाट नाम जुड्यो भने झबाट नाम राख्नु भनेको छ यस्ता कुराहरू पनि हामीले कहिलेकाहीँ बुझ्नु एकदमै आवश्यक एकदमै जरुरी हुन सक्छ है त्यसो भएको हुँदा मैले तपाईँलाई आज ठ्याक्कै अणबाट नाम जुड्यो मैले त्यही कुरा याद आयो भर्खरै बोल्दै गर्दा मैले तपाईँले कुरा राखेँ अलिकति दिमाग लाउने मान्छेले अलिकति बुझ्ने मान्छेले आज अनुसन्धान गर्नुहुन्छ गुरुले भनेको कुरा ठिक रहेछ भन्नुहुन्छ अझ धेरै हामीलाई सुन्ने शिक्षकहरू हुनुहुन्छ अथवा भनौँ न स्कुलमा पढाउने गुरुहरू हुनुहुन्छ भने त झन् उहाँहरूले धेरै कुरा बुझ्नुहुन्छ आज गुरुले यहाँ ल्याएर चाहिँ ट्याक्क जोड्नुभयो राम्रो कुरा गर्नु भन्ने हुन्छ अरू सबै शब्दहरूको अक्षर भन्छ तर तिनवटा शब्दको अक्षर ओड त्यहाँ त्यो नामबाट बन्दैन है। कहिलेकाहीँ ङबाट आयो भने ङबहादुर लेखा हुन्छ, अडबाट आयो भने अडबहादुर होइन, यहाँबाट आयो भने यहाँ यमबहादुर लेखा हुन्छ। यमबहादुर गोरुसँगै यहाँलाई यमबहादुर भन्न मिल्दैन, त्यो शब्दै मिल्दैन, नामै मिल्दैन, कसरी नाम जुराएको त नि। धेरै मान्छेको त्यही भएर नाम बिग्रिने सम्भावना छ। हरेक व्यक्तिको मैले चिना गर्नु पर्यो भने नाम धेरैको फरक आउँछ, धेरैको। त्यही भएर आजभोलि त मैले दिनकै पाँच सातवटा व्यक्तिको नाम जुराउँछु, ती सबै व्यक्तिको चिनाव गर्ने त मैले नै, फेरि हरेक दिन हामी तपाईँलाई त्यस्तै गरी तपाईँको सेवा गरिरहेका छौँ। जसको जसको बाल बच्चा जन्मिनु भयो, जसको जसको आफन्त भान्जा भान्जी जन्मिनु भयो, तुरन्तै फोन गर्नुहोस्, नाम जुराइहाल्नुहोस्। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म बैतडीबाट कल्पना शाह बोल्दैछु।
0: कल्पनाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
3: लिपुलेखबाट
0: सुन्दै हुनुहुन्छ अहिले? कार्यक्रममा कसको बारेमा चाहनुहुन्छ तपाईँ?
3: म मेरा छोरा हो।
0: भन्नु त, साल महिना कतै समय?
3: 2064 भाद्र महिनाको 20 गते बिहिबार बिहान 7:52।
0: कुन जिल्लामा?
3: बैतडी।
0: बैतडीमा कुन रेडियो सुन्नुहुन्छ अहिले त्यहाँबाट तपाईँ?
3: लिपुलेख
0: आइरहेको छ कार्यक्रम होइन?
3: हजुर।
0: छोरा कि छोरी भन्नुभयो?
3: छोरा।
0: घनश्याम नाम आउँछ, मिथुन राशि हुन्छ, के राशि हेर्ने गर्नु भएको छ?
3: मिथुन राशि नै
0: हेर्नु। नाम चाहिँ?
3: नाम त कबाट त्यस्तै भनेको थियो गुरुले,
0: बिग्रियो है?
3: हजुर।
0: के मिल्यो?
3: हजुर
0: मिल्यो कि बिग्रियो नाम?
3: त्यही भन्नुभएको थियो गुरु।
0: यहाँबाट त घनश्याम आउँछ, 64 साल भदौको 20 गते बिफेबार 7:52 बिहानको समयमा बैतडी जिल्लामा जन्मिने जातकको नाम घनश्याम, आराधना नक्षत्र आउँछ, घनश्याम नाम आउँछ, अनि मिथुन राशि हुन्छ, लग्नमा बुध, पढाइ राम्रो छ, ज्ञानी छन्, एकदम राम्रै छन्, अलिकति 15 वर्षदेखि 21 वर्षमा उल्का भन्ने ग्रहले असाध्य उत्ताउलो, घरमा बासै हुँदैन हो, घरका बल्लेमा घरकाले भनेको कुरै टेर्दैन, पल्लो घरको आन्टीले भन्नुभयो भने थपक्क मान्छ, घरकाले भनेको केही मान्दैन हो। उल्काको शान्ति किन नगर्नु भएको छ? सूर्य ग्रहण योग पनि सुन न, सूर्य ग्रहण योग पनि रहेछ, आइतबार पनि व्रत राख्नु पर्ने भयो, लसुन प्याज माछा मासु छोडाउनु पर्ने भयो आइतबारको दिन मात्रै, अरू दिन खानु पर्यो केही हुन्न, तर आइतबार चाहिँ विशेष व्रत बस्नु पर्ने भयो, सूर्यलाई भगवानलाई उठ्ने बित्तिकै नमस्कार गर्नुपर्ने भयो, महामृत्युञ्जय जप गर्नुपर्ने भयो, त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है।
3: हजुर गुरु।
0: अरू के छ? हजुर, आवाज काटियो नि भन्दै थिएँ, फोनै डिस्कनेक्ट भइसकेको रहेछ, केही प्राविधिक समस्या हुन सक्छ, उहाँसँगको फोन डिस्कनेक्ट भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा यतिखेर हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष चर्चा र प्रचार भने गर्ने एउटा प्रयास मलाई गरिरहेका छौँ। 98453 97658 र 98142376 तपाईँले फोन गर्नुपर्ने हुन्छ। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा हामी लागिरहेका छौँ। फोन गर्न सक्नुहुन्छ हामीसँगै, तपाईँले आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामीसँग तपाईँ जोडिएर भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर फेसबुकमा पनि हामीसँग जोडिन सक्नुहुन्छ, हामीले फेसबुक पनि अहिले भनिरहेका छौँ, हामीसँग प्रत्यक्ष रूपमा जोडिएर हामीसँग धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू लिँदै हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरूको लागि तपाईँ हामीलाई जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ दिनैभरि पनि फोन गर्न सक्नुहुन्छ भन्दै आजको यो कार्यक्रमको हामी लगभग अब अन्तिम भागमा आइरहेका छौं। केही कमेन्टहरू पनि आजको लागि छैन। साउथ असफल दीपकको हिजो कमेन्ट आएको रहेछ छोराको मृत्युको बारेमा, यसको उत्तर मैले दिइसकेको छु, यहाँ अलिकति भन्न अप्ठ्यारो लाग्यो मलाई है। हामीलाई कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले जानकारी गराउँदै हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा छु म। तपाईँ हामीलाई सुनेर कतिको साथ दिइरहनु भएको छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ है, हामीलाई तपाईँले सम्झिन सक्नुहुनेछ। आजको लागि कार्यक्रमको हामी लगभग अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट रहनेछ। आजको लागि भने तपाईँसँग म आज्ञा चाहन्छु, तपाईँको दिन आनन्दमय मंगलमय भगवत कृपामय रहोस् तपाईँलाई आज्ञा चाहन्छु। राधे राधे।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाप छै।
1: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
0: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।
5: वितरण गर्न अर्थ मन्त्रालयको निर्देश। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। बाल बालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्नेतर्फ ध्यान आकर्षण। आज पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। कोशी र मधेसका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने। सुरक्षा चुनौती बढ़ेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित। एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र। र फ्रान्सका मिडफिल्डर पोगबाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य। नेपाल खबरमा अब पूरा खबर। सरकारले सबै सरकारी कार्य निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।

0: साउन 6 गतेको निर्णय अनुसार साउन 1 गतेदेखि लागू हुने गरी कायम भएको तलबमान अनुसार तह तथा पद अनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ। प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा अहिले कायम प्रोत्साहन भत्ता भन्दा कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ। कार्य सम्पादन सूचकका आधारमा दिइने प्रोत्साहन भत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ। अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सृजना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक लघुवित्त सहकारी मिटर ब्याज प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तीमा धरनामा बसेका महिला बाल बालिका अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ। आयोगले निरन्तर अनुगमन गर्नका साथै समस्यालाई नजिकबाट नियालिरहेको समेत जनाएको छ। विज्ञप्तीमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा उनीहरूलाई उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचारको व्यवस्था बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ। समस्या समाधानका लागि वार्ता टोली गठन भएकामा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्न समेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ। गैराती धेरै ठाउँमा वर्षा भए पनि अहिले भने वर्षा रोकिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा फाटाफुट बाहेक अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो भने बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। राति कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै भोलि र पर्सी पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संयुक्त राष्ट्र संघको 81 महासभामा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले सहभागिता जनाउनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको हो। बैठकले अमेरिकाको न्यूयोर्कमा आयोजना हुने राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसैता नेपालले महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा भदौको अन्तिम हप्तादेखि फेरि सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले आउँदो भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान फेरि सञ्चालन गर्न लागेको जनाएको छ। बुद्धयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान फेरि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गएको जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको उहाँले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा फेरि सञ्चालन गर्न लागि बुद्धयरले जनाएको छ। अब विदेशको खबर। साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याट जीपीटी निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण, निगरानी र आन्तरिक नियन्त्रण थप कड़ा बनाउने जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपन एआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको हगिङ फेसमा ह्याक गरेको थियो। घटनापछि ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढ़िरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ। ओपन एआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै 2 हप्ताका लागि रोकेको जनाएको छ। यी घटनाले अत्याधुनिक एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ। अब खेल खबर। फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाकोसँगको सम्झौता समय अगावै अन्त्य गर्दै क्लब छाडेका छन्। सन् 2027 सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बा बीच सम्झौता टुंगिएको हो। सन् 2018 फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका 33 वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा 6 खेल मात्र खेलेका छन्। तीमध्ये 5 खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए। क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। सार्वजनिक संस्थानका कर्मचारीलाई शर्त सहित तलब भत्ता वितरण गर्न अर्थ मन्त्रालयको निर्देशन। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। बाल बालिका आशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्नेतर्फ ध्यान आकर्षण। आज पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, कोशी र मधेसका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने, सुरक्षा चुनौती बढेपछि ओपन एआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित, एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको बहस तीव्र, र फ्रान्सका मिडफिल्डर पोग्बाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ्ने।
5: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त?

0: सुनिमा हुनुहुन्छ भने महेन्द्र लीला अथामी सुनचादी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
0: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
1: महेन्द्र लीला अछामी सुनचादी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
0: सम्पर्क मोबाइल नम्बर 98400436368।
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
0: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, सम्पर्क फोन नम्बर 084-40-30-82।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
5: खुसीको खबर,
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूवात भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल बुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल

0: विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
2: Get on the dance floor.

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक

0: महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियो लोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
4: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98 400 46 368।
5: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यी भाद्र 5 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर, थाइरोइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भन्सारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने गरी नेपाल, भूटान, बंगलादेश र मालदिव्स बीच सम्झौता, सीमावर्ती व्यापारमा लाग्ने समय र खर्च घटाउन सहयोग पुग्ने, अण्डाको भाउ फेरि बढ्यो, साउन लागे यता मात्रै 5 पटक वृद्धि, बढ्दो कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन, नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा 2 वर्षे बालक हराएको तेस्रो दिनमा जंगलबाट सकुशल उद्धार, हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका, अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक, 1 दशकमा दोब्बर भन्दा धेरैको वृद्धि, र श्रीलंकाका कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। नेपाल सहित 4 दक्षिण एसियाली देशहरू बीच भन्सारमा मालवस्तु आइपुग्नु अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसिया उप क्षेत्रीय आर्थिक सहयोग र शासक अन्तर्गत सदस्य राष्ट्रहरू बीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल, भूटान, बंगलादेश र मालदिव्सले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सीमा पारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचबाँच गराउन सहज हुनेछ। यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनुको साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमान योग्य बनाउने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटको आकार अनुसार अनुदानको हिस्सा घट्दै गएको र सहुलियतपूर्ण ऋणको बाटो पनि बन्द हुँदै गएको बताउनुभयो। विगतमा प्राप्त सहुलियतपूर्ण ऋण स्रोतको कमजोर खर्च क्षमताका कारण नेपालले प्रभावकारी उपयोग गर्न नसकेको उहाँको जिकिर छ। परम्परागत वैदेशिक सहायताका स्रोतहरू सुक्दै गएपछि सरकारले हाइब्रिड एन्युटी मोडल, अफसोर बन्ड, डायस्पोरा लगानी जस्ता निजी तथा वैकल्पिक पूँजी परिचालनका उपकरणहरू अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। साथै गएर आवश्यक नेपालीको लगानी सहज बनाउन कानूनी अवरोधहरू हटाएको र वैकल्पिक विकास वित्त सम्बन्धी कानून संसदबाट पारित भइसकेको उहाँले जानकारी दिनुभयो। अण्डाको भाउ फेरि बढ़ेको छ। नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरेको नयाँ दर रेट अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाउ बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाउ पुनः बढ़ाएको हो। यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाई छ। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माग धान्न धौधौ परेपछि मूल्य बढ़ाउनु परेको नेपाल लियर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षे बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलास गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएको हो। उद्धार गरेका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बाबु भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका हुन्। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजे भेटिएको हो। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक चन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुराको गौमूल गाउँपालिका वडा नम्बर 2 मालीवनमा 10 शैयाको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आए पनि डाक्टर नपाउँदा समस्या भएको छ। 13,85,00,000 रूपियाँ लागतमा 2081 सालको माघमै निर्माण सम्पन्न भएको भवनको आज गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाले एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गर्नुभयो। तर अस्पतालमा आवश्यक औषधि उपकरण र अन्य जनशक्तिको व्यवस्था भइसके पनि मेडिकल अधिकृत अर्थात चिकित्सक पाउन नसक्दा पूर्ण सेवा दिन कठिनाई भइरहेको छ। 2 एमबीबीएस डाक्टर सहित 22 दरबन्दी रहेको अस्पतालका लागि चिकित्सकको व्यवस्था गरी सहज र गुणस्तरीय सेवा पुर्याउने तयारी भइरहेको अध्यक्ष रोकाले बताउनुभयो। गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि अब सामान्य उपचारका लागि सदरमुकाम मार्तरी वा धनगढ़ी धाउनुपर्ने बाध्यता हट्नेमा स्थानीय बासिन्दा आशावादी छन्। अब विदेशको खबर। अमेरिकाको सार्वजनिक ऋण इतिहासमै पहिलो पटक 450 खर्ब नजिक पुगेको छ। अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार संघीय सरकारको कुल ऋण 400,47,000,000,000 पुगेको छ। यसमध्ये 322,66,000,000,000 सरकारी ऋण पत्र मार्फत सर्वसाधारण तथा लगानीकर्ताबाट उठाएको छ भने बाँकी 77,82,00,000,000 विभिन्न सरकारी निकायहरू बीचको आन्तरिक ऋण हो। पछिल्लो एक दशकमा अमेरिकाको ऋण दोब्बरभन्दा बढ़ीले बढ़ेको छ। 2017 जनवरीमा डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा यो ऋण 199,05,00,000,000 मात्रै थियो। विज्ञका अनुसार पूर्व राष्ट्रपति ट्रम्प त्यसै गरी राष्ट्रपति जो बाइडेन दुवैको कार्यकालमा भएको अत्यधिक खर्च, कर असन्तुलन तथा ब्याज भुक्तानीमा भएको वृद्धिले ऋण यस स्तरमा पुर्याएको हो। खास गरी 2020 कोविड-19 महामारीका बेला महामारी नियन्त्रण र आर्थिक राहतका लागि दुवै प्रशासनले ठूलो मात्रामा ऋण लिएका थिए, जसका कारण महामारी पछिका 2 वर्षमै झण्डै 1/3 ऋण थपिएको थियो। यसै गरी मध्यपूर्वमा चलिरहेको युद्धका कारण परेको थप आर्थिक दबाव र झण्डै 3,75,00,000,000 सैनिक खर्चले पनि अमेरिकी अर्थतन्त्रमा चुनौती थपेको छ। आमदानी भन्दा खर्च निरन्तर उच्च हुँदा अमेरिकाले आउँदा दिनमा गम्भीर वित्तीय संकटको सामना गर्नुपर्ने चिन्ता बढ़ाएको छ। अब खेल खबर। श्रीलंका 2 ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुने खेलका लागि 2 ब्याटर बाहिरिएका हुन्। यस्तै यस खेलका लागि अर्का ब्याटर पाथुम निशानका फिट हुने सम्भावना पनि निकै कम छ। लंका प्रिमियर लीगको शुरूआती चरणमा ह्यामस्ट्रिङको चोटपछि मेन्डिसले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। आईसीसीको नियमअनुसार कन्कसन सब्स्टिच्युट अर्थात टाउकोमा चोट लागेका खेलाड़ीको सट्टामा आउने खेलाड़ीद्वारा प्रतिस्थापन गरेका खेलाड़ी 7 दिनसम्म खेल्न नपाउने भएकाले चण्डीमाल दोस्रो टेस्टबाट बाहिरिएका छन्। यस्तै निशानका गएको जून महिनामा भएको नार्डीको शल्यक्रियापछि अझै पनि निको हुने क्रममा छन्। 2 खेलको श्रृंखलामा भारत 1-0 अघि छ। गालेमा भएको पहिलो टेस्टमा भारतले घरेलु टोलीले श्रीलंकालाई 165 रनले हराएको थियो। नमस्कार, बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बन्सारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने नेपाल भूटान बंगलादेश र मालदिव्सको सम्झौतामा उल्लेख, सीमावर्ती व्यापारमा लाग्ने समय र खर्च घटाउन सहयोग पुग्ने, अण्डाको भाउ फेरि बढ्यो, साउन लागे यता पाँचौं पटकको वृद्धि, बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई वर्ष बालक हराएको रामलाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका, अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक एक दशकमा दोब्बर भन्दा धेरैको वृद्धि, र श्रीलंका कुशल मण्डी र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिर।
4: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैं बाघ्स्मित।
6: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
8: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
8: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
6: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
9: होइन दिदी, किन निराश भएर बस्नु भएको?
10: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
9: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
11: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
12: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
13: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484-54304।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ झैँ।

0: डमरेलले टिट्यु दिल्ली ब्यानर जति दखल दिएछ।
1: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप झैं।

चाल ढाल जितले हुँदै गाछ तिमीलाई के भाछ मलाई मात्र थाछ जवानीको रातले होला रातै परिछ तिम्रा डोला डोला हातमा।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
3: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहने दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारासे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

मुस्कुराती है नजर, दिल तड़प के रोता है और चोट जब लगती है तो

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिगाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: धेरै धेरै धन्यवाद छ है नानी।
5: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
5: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक।
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर 17 मा।
5: सम्पर्क मोबाइल नम्बर 98400436368।
6: यो साल त ढुक्क भयो है बुढी।
7: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
6: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
8: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
9: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
10: यो
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

Zurica a Héctor Lehenga. California.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बसेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
0: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 अर्ब राजस्व संकलन। विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई।
1: स्वास्थ्य बीमामा नयाँ आपतता र नवीकरण अनलाइन गर्न सकिने। सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
2: घरमै बसेर अनलाइन मार्फत चाहिँ आफ्नो स्वास्थ्य बिमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ। दुरूपयोगका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसरी अगाडि लग्न खोजेका छौँ।
0: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
1: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रिए भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौं राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश भएका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाई थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अघि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान जारी रहेको उहाँको भनाई छ। सांसदहरूले भने राजनीतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरी संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष बन्न आग्रह गरेका छन्।
1: बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 दुई बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। उहाँले एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश सभा सदस्य सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। आज एमाले नेकपा र राप्रपाका गरी 6 मन्त्रीले पनि शपथ लिएका छन्। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। यसअघि कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। थापा 2079 प्रदेश चुनावमा काठमाडौँ क्षेत्र नम्बर 8 प्रदेश सभा 2 विजय हुनुभएको हो। सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ। उद्धव थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ। राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कार्यवाही गर्न नहुने बताएको छ।
0: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। समितिले भोलि बिहान 11 लागि बैठक बोलाएको हो। केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने र बैठकका एजेण्डाहरू भने खुलाएको छैन। यस्तै नेपाली कांग्रेसको संस्थापन इतर पक्ष अर्थात पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। कांग्रेसले असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानकर्षण गराउनु भएको हो। लामिछानेले राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भने पनि संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र अर्थतन्त्रको संरचनागत सुधारमा सक्रियताका साथ लागि परेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले लगानी मैत्री वातावरण बनाउन ऐन परिमार्जन र असान्दर्भिक ऐन खारेजीको प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसले वर्ष 27 ऐन पारित गर्ने र 15 असान्दर्भिक ऐन खारेज गर्ने सरकारको लक्ष्य छ। डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्न पियर टू पियर लेण्डिङलाई कानूनी मान्यता दिने र पूर्वाधारमा नीति वित्त परिचालनका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स ऐन कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो। बजेटका 421 कार्ययोजना प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता भइसकेको छ। यसैबीच चालू आर्थिक वर्ष शुरू भए यता 1 खर्ब रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको छ। गएको वर्ष 12 खर्ब 49 अर्ब राशि संकलन भएकामा यस वर्ष 15 खर्ब 80 अर्ब रूपियाँको महत्वाकांक्षी लक्ष्य राखिएको ले करको दायरा विस्तार र चुहावट नियन्त्रणमा जोड़ दिएको अर्थमन्त्रीले बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। यसैबीच सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देश दिएको छ। राष्ट्रिय आवश्यकता र प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार तथा परिचालन गर्नुपर्ने समितिको निर्देशन छ।
1: नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराइरहेका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 भगराबाट हराएका बालक सिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरीकारले नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट लागेको छ। रोजगारीको क्रममा आमा बुवा भारतमा रहेकोले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजेतिर भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरणका लागि शुरू गरेको अनलाइन प्रणाली बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
10: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
10: इतिहास, गाथा र कथा, गाँठका कुरा।
6: गाँठका कुरा
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सेना दरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी, विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई, नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा सकुशल फेला लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता, बीमा लेख नवीकरण तथा बीमितको विवरण अध्यावधिक गर्ने काम अब अनलाइनबाटै भइरहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको साउन 29 गतेदेखि ई पोर्टल मार्फत स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा लिन सकिने व्यवस्था लागू गरेको हो। नयाँ आबद्धता र नवीकरणसँगै प्रिमियम रकम ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। यसै विषयमा साथी हृदय रिमालले स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत विकेश मल्लसँग कुराकानी गर्नुभएको छ।
2: 2083-2024 यो जुन कार्यक्रम छ यसलाई सम्पूर्ण रूपमा हामीले अनलाइन मार्फतै सञ्चालन गर्ने भनेर हामी अगाडि बढाएको छौँ। त्यो भन्नुको अर्थ के हो भने सुरुवात दर्ता पनि स्वयं व्यक्तिले घरमै बसेर आफैले अनलाइन मार्फत आबद्ध गर्न सक्ने र त्यो सँगसँगै त्यहाँ केवाईसी अपडेट गर्नुपर्ने हुन्छ, फ्यामिलीको विवरणहरू अपडेट गर्नुपर्ने हुन्छ, होइन, नवीकरण पनि अनलाइन मार्फत गर्न सक्ने, त्यो सबै प्रक्रियाहरूलाई चाहिँ हामीले घरमै बसेर अनलाइन मार्फत चाहिँ व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले आफ्नो परिवारको सम्पूर्ण विवरण हालेर चाहिँ आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले सुरुवात गरेका छौँ।
13: भनेपछि नेपालको जुनसुकै कुनामा बसेको व्यक्तिले पनि आफ्नो जुनसुकै ठाउँको लागि पनि त्यो गर्न सक्यो।
2: नेपालको जुनसुकै क्षेत्र, नेपाल मात्रै पनि भएन, विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो नेपालमा रहेका, आफ्नो सहित नेपालमा रहेका आफ्ना घर परिवार, आफ्नो सदस्यहरूलाई चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा सजिलै अनलाइन मार्फत आबद्ध गर्न सक्ने प्रक्रिया रह्यो। यो हुँदै गर्दाखेरि हामीले यो प्रक्रियालाई एनआईडीसँग, राष्ट्रिय परिचय पत्र जुन छ नेपाल सरकारको, त्यो परिचय पत्रसँग भएका तथ्याङ्कहरूसँग हामीले यो अन्तराबद्धता गरेर सक्दो कम फारममा पनि सक्दो कम भर्ने गरी अधिकांश विवरण चाहिँ एनआईडी मार्फत नै आउँछ। त्यो हिसाबले चाहिँ व्यक्तिले आफूले सक्दो कम भर्ने गरी सम्पूर्ण विवरण एनआईडीबाट नै यो इन्टरलिङ्क गरिएको छ। अनलाइन माध्यमका खास गरी खल्ती सेवा कनेक्ट आईपीएसबाट चाहिँ आफ्नो प्रिमियम तिरेर यो कार्यक्रममा आबद्ध सक्ने गरेर त्यसै गरी त्यसरी नवीकरण पनि गर्ने प्रक्रिया हामीले चाहिँ सुरुवात गरी अगाडि बढेको छ। केही औषधिहरूको हकमा चाहिँ स्वास्थ्य बिमा बोर्डले आफ्नो सुविधा थैली प्रत्येक वर्ष अथवा 2-3 वर्षको अवधिमा संशोधन गर्ने गरेको छ। त्यसै अन्तर्गत केही औषधिहरू, प्रयोगमा नआउने औषधिहरू, आधारभूत स्वास्थ्य सेवासँग डुप्लिकेसन भएका औषधिहरू र सेवाहरू चाहिँ अहिले स्वास्थ्य बिमा बोर्डले हाम्रो सुविधा थैलीबाट हटाएको छ।
13: आर्थिक व्यवस्थापन अथवा आर्थिक अभावले गर्दा बेला बेला कार्यक्रम नै अलिकति आलोचित बन्ने गर्यो, सरकारी कमी कमजोरी अथवा त्यो चुस्त व्यवस्थापनको पनि प्रश्न उठ्ने गर्छ। यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू भइरहेका छन् पछिल्लो समय?
2: व्यक्तिको दोहोरो कार्डहरू, होइन, कार्डको दुरूपयोगका विषयहरू, होइन, केवाईसी अपडेट गर्नुपर्ने विषयहरू, त्यो हामीले अधिकतम प्रयोग गरेर खास गरी ई गभर्नेन्स भनौँ अथवा अनलाइन मार्फत चाहिँ यी कार्यहरूलाई कसरी ट्र्याकिङ गर्न सकिन्छ भन्ने एउटा महत्वपूर्ण आधारको रूपमा हामीले अनलाइन निर्णय लिएको छौँ। त्यो हुँदै गर्दाखेरि कार्डमा हुने दुरूपयोगका विषयहरू, त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले लिएका छौँ र त्यसरी अगाडि लग्न खोजेका छौँ। अर्को विषय खास गरी यो स्वास्थ्य बिमासँग आबद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्था जसले सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरेको हुन्छ, उहाँहरूसँगको नियमित छलफल अनुगमन स्वास्थ्य बिमा सेवा प्रदान गर्ने सम्बन्धमा हामी अनुगमन सँगसँगै छलफल, उहाँहरूको क्यापासिटी बिल्डिङ गर्ने काममा हामी सँगसँगै हेरिरहेका छौँ। सुशासन गठनमा हामी चाहिँ काम गर्दै अघि बढिरहेका छौँ।
13: आबद्ध हुने तर नवीकरण नगर्ने संख्या पनि ठूलो छ भनिन्छ बिमितहरूको, होइन, यसका लागि बोर्डको तर्फबाट आम बिमितहरूलाई के सुझाव, के आग्रह गर्न चाहनुहुन्छ?
2: जस्तै स्वास्थ्य सेवा भइनसक्दा सेवाग्राहीलाई अलिकति मर्का परेको अवस्था स्वाभाविक हो, त्यो परेको छ, होइन। यसका सन्दर्भमा स्वास्थ्य बिमा बोर्डले हालसम्मको भुक्तानीका विषयमा नेपाल सरकारबाट आएको बजेटलाई निरन्तर रूपमा बजेट सर्वाह गरेर चाहिँ अगाडि बढाइरहेको छ। त्यसो हुँदै गर्दाखेरि रोकिएका, अवरुद्ध भएका स्वास्थ्य सेवा प्रदायक पनि निरन्तर सेवा प्रदाह दिइरहेको अवस्था छ र नागरिकको तर्फबाट स्वास्थ्य सेवामा अप्ठ्यारो भएको, औषधिहरू नपाएको, सेवा चाहिँ सेवामा सेवा प्रवाहमा असहजता भएको सन्दर्भमा बोर्डले निरन्तर छलफल गरेर अगाडि बढिरहेको छ र बिमितहरूलाई पनि यो सामाजिक स्वास्थ्य सुरक्षामा आधारित प्रक्रिया भएको हुँदा हामीले आवश्यक परेको मात्रै स्वास्थ्य सेवा लिने, अनावश्यक स्वास्थ्य सेवाको लागि सेवा प्रदायकमा अनावश्यक प्रेसर नदिन पनि हामी स्वास्थ्य बिमा बोर्डको तर्फबाट हामी अनुरोध गर्दछौँ।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्ल। नेपाल दर्पणमा खबरको सिलसिला, नेपाल भूटान बंगलादेश र मालदिव्स बीच सीमापार व्यापार थप सुरक्षित र सहज बनाउने उद्देश्यले नयाँ सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग शास्त्रिक अन्तर्गत मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा हिजो यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एम लाल भूषालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सामान भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले जोखिम विश्लेषण गर्न, अवैध वस्तुको कारोबार ओसार पसार नियन्त्रण गर्न र वैध व्यापारीहरूको सामान छिटो जाँच पास गराउन मदत पुग्नेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
15: Dermadent ma upalabdha cha sampurna danta upachar seva niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar

0: पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। अहिले देशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ सहित दोलखा, मकवानपुर, सिन्धुली, नवलपरासी, दान, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। पछिल्लो एक घण्टामा काठमाडौँको सुन्दरी जल आसपासका क्षेत्रमा सबैभन्दा धेरै 20 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रका केही ठाउँ अनि कोशी प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
1: नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मान्दै संघले सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाएको हो। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 र मध्यम अण्डा 535 रूपियाँ तोकेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3200 रूपियाँ तोकिएको छ। एक हप्ता नपुग्दै पुनः बढ़ेको यो मूल्यको पछाडि उत्पादन घट्नु मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकोले बजारमा माग धान्न गाह्रो भए मूल्य बढ़ाउनु परेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
2: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको छ। आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95 लाख किप्ता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएका छन्।
1: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कोरला नाकाबाट 100 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा कोरला नाकाबाट आयात भएका विद्युतीय गाड़ी र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। यो नाकाबाट दैनिक 10 वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विद्रोह चुडालले जानकारी दिनुभयो। गएको आर्थिक वर्ष कोरला नाकाबाट 3000 वटा विद्युतीय गाड़ी आयात भएका थिए। गएको आर्थिक वर्षमा 6.92 अर्ब राजस्व संकलन भएको थियो। यो नाका विद्युतीय गाड़ी आयातको नयाँ मार्गको रूपमा विकसित भएको छ।
2: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकका निर्णय सुनाउँदै समितिका सभापति आशिष गजुरेले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो। उहाँले बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माण मात्र सीमित नगरी हरित, खुल्ला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न समेत निर्देशन दिनुभएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिस माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूको अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिस रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बस्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनको कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन्।
2: विदेशकै अर्को खबरमा चीनको सेन्जेन मध्यवर्ती जनअदालतले घरजग्गा क्षेत्रको विशाल कम्पनी एभर ग्रान्डे समूहका संस्थापक जु जियाइनलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले जु जियाइनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्दै उहाँको राजनैतिक अधिकार समेत आजीवन

0: बस्ने निर्णय गरेको हो। साथै एभर ग्रान्डे समूह र यसको अचल सम्पत्ति शाखालाई झण्डै 2,40,00,000,000 अमेरिकी डलर जरिवाना गराएको छ। अदालतका अनुसार जू र उहाँको समूहले सन् 2016-21 कम्पनीको दायित्व लुकाएर वित्तीय धोकाखड़ी गर्नुका साथै वित्तीय संस्थामाथि प्रभाव जमाउन घुसखोरी समेत गरेका थिए। अत्यधिक ऋणका कारण संकटमा परेको एभर ग्रान्डे सन् 2021 ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। यसै प्रकरणमा अदालतले कम्पनीका अन्य 5 वरिष्ठ कार्यकारीहरूलाई पनि दोषी ठहर गर्दै 6-18 वर्षसम्मको जेल सजाय सुनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो, जहाँ सिन्जेमा ताल, सामदो पोखरी, दिकिछोलिङ गुम्बा तथा मिकिया खोलाको पापुङमा रहेका छन्। आयोजक लाखे जात्रा संचालक समितिका अध्यक्ष सागर मादेनका अनुसार यही भदौ 12 ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच उद्घाटन खेल हुनेछ। यस्तै भदौ 13 चितलाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लब पाँचथर बीच खेल हुनेछ। भदौ 14 सातो बाटो फुटबल क्लब ललितपुर र सलहेस युवा क्लब सिरहा, भदौ 15 झापा 11 र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। सलहेस युवा क्लब गएको वर्षको विजेता टोली हो। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 16-17 तथा फाइनल खेल भदौ 19 सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 752,083 रूपियाँ र उपविजेताले 352,083 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस वर्ष प्रतियोगितामा क्वार्टर फाइनलका लागि 200, सेमी फाइनलका लागि 300 र फाइनलका लागि 500 रूपियाँ टिकट दर निर्धारण गरिएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
1: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 राजस्व संकलन। विदेशी सहायता घटिरहेकोले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइन मार्फत गर्न सकिने। सहज सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
1: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
0: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै बाजुन।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
4: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
2: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0896-93।
6: सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइपु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
6: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570 29017।

0: शपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
1: ए नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
3: हो अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
4: ओहो हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहे त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अन्कल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
6: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक सूचना प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट विगत 10 वर्षदेखि नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्न भएको सम्झौताको अवधि समाप्त भएकोले सो कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपाल प्रहरी प्रधान कार्यालयमा भदौ 2 गते आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दान बहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी पत्र आदान प्रदान समेत गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी वहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो। सम्झौता अनुसार तलबी बचत खाता सञ्चालन बिना धितो पेसाकर्मी सरल कर्जा लगानी र अवकाश प्राप्त कर्मचारीहरूको आश्रित परिवार समेतका लागि आवश्यक पेन्सन वितरण र कर्जा लगानी सम्बन्धी 5 वर्षको लागि थप सेवा सहित नवीकरण गरिएको छ। सम्झौता अनुसार पेसाकर्मी सरल कर्जा 15 लाख र पेन्सनर कर्जा 5 लाख प्रदान गरिनेछ भने बहालवाला प्रहरी कर्मचारी तथा अवकाश अमर सहित र अशक्त प्रहरी कर्मचारी पेन्सन खाता राष्ट्रिय वाणिज्य बैंकको हुनुपर्ने नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधीनमा रही 20 वर्षसम्मको रु 50 लाखसम्म घर कर्जा तथा सवारी साधन खरिद गर्न 7-10 वर्षको लागि गाड़ी कर्जा उपलब्ध हुनेछ। घर कर्जामा 1%, गाड़ी कर्जामा 1.75% र शैक्षिक कर्जामा 1% प्रिमियम ब्याज दर कायम हुने सम्झौतामा उल्लेख गरिएको छ। यसै गरी प्रहरी कर्मचारीहरूको दुर्घटनामा परिमृत्यु वा पूर्ण अपाङ्ग भएमा रु 5 लाखको बीमा हुनेछ। खातावाला प्रहरी कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बीमा दावी नहुने गरी बीमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बीमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बीमा गराउनु पर्नेछ। उक्त बीमाको लागि प्रति व्यक्ति रु 100 शुल्क लिई बीमा गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ।
0: अवैध लागू औषध अफिम 14 किलो 760 ग्राम सहित रुकुम पूर्व सिस्ने गाउँपालिका 1 का 43 वर्षीय कर्ण बहादुर बुढा र बाँके जिल्ला कोहलपुर नगरपालिका 6 का 60 वर्षीय टोपजङ गिरीलाई बाँके जिल्ला कोहलपुर नगरपालिका 6 बाट भदौ 1 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध गाँजा 39 किलो 288 ग्राम सहित 8 जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बैंककबाट काठमाडौँ आएका म्यानमारका नागरिक 23 वर्षीय जार निलिन, 23 वर्षीय ई थेवे, 39 वर्षीय युङ बिवार, 32 वर्षीय चुई म्यान्थियल सेन, 32 वर्षीय जिन मियो युङ तथा भारतीय नागरिक 23 वर्षीय खुस्तीप, 32 वर्षीय गुरदीप सिंह र 26 वर्षीय कामिनी रहेका छन्।
1: रेड क्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा 5 जनालाई भदौ 2 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 3 बस्ने 52 वर्षीय राजेश देशमरू, उदयपुरका 70 वर्षीय सञ्जीव थापा, चागुनारायण नगरपालिका 5 बस्ने 58 वर्षीय मदन कृष्ण फोजु, नुवाकोटका 57 वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौँ बालाजु बस्ने 67 वर्षीय इन्द्र बहादुर केसी रहेका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा रेड क्रस सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका चारमा खरिद गरेको जग्गा बोलपत्रमा उल्लेख भएको शर्त विपरीत मध्यस्थकर्ता मार्फत गरेको जग्गा खरिदमा 6,32,81,250 रूपियाँ भुक्तानी गरेकोमा सो रकम मध्ये 1,93,07,50 रूपियाँ बिचौलियाले लिएको एवं क्षेत्रफल 5 रोपनी 13 आना 3 पैसा जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल यकिन गराउँदा फिल्डमा क्षेत्रफल 5 रोपनी 6 आना 2 पैसा 1 दाम मात्र रहेको खुल्न आएको छ।
0: भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका एकका विभिन्न स्थानमा सुनको सिग्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा 4 जनालाई साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनको सिग्री लुटपाट गर्नेहरू भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 2 का 32 वर्षीय योगेन्द्र तामाङ र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका 2 का 36 वर्षीय काले भन्ने देवेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 का 40 वर्षीय मिलन विकर र भारतीय नागरिक 40 वर्षीय सञ्जीव सामनाथ रहेका छन्। भक्तपुर मध्यपुर थिमी नगरपालिका 1 मा गत असार 26 तथा लोकन्थलीमा गत असार 30 गते मोटरसाइकलमा सवार अपरिचित 2 जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिग्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। यसै गरी सार्वजनिक यातायातमा सुनको सिग्री चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा 2 जनालाई साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोलुखुम्बुका 31 वर्षीय अजय बस्नेत र झापा जिल्ला दमक नगरपालिका 6 का 43 वर्षीय भविन्द्र विक रहेका छन्। सार्वजनिक यातायातमा पुरानो बस पार्कदेखि बिजुली बजारसम्म जाने क्रममा 1 जना व्यक्तिको घाँटीमा लगाएको सुनको सिग्री गत साउन 27 गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
1: विदेशी मुद्रा सहित नेपाल वायु सेवा निगमका 2 जना कर्मचारीहरू काठमाडौँ महानगरपालिका 26 बस्ने 54 वर्षीय जननी वज्राचार्य र गोर्खा जिल्ला गोर्खा नगरपालिका 3 बस्ने 35 वर्षीय ममता पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। नेपाली एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट क्वालालम्पुर जान लागेका जननीको साथबाट अमेरिकी डलर 4,300 र मलेसियन रिङ्गेट 12,372 तथा ममताको साथबाट अमेरिकी डलर 4,200 र मलेसियन रिङ्गिट 12,328 फेला पारी दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।
0: केवाईसी अपडेटको लागि ब्याङ्कबाट बोलेको भन्दै स्क्यामिङ गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 4 जनालाई साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा 12 जिल्ला देउताल गाउँपालिका 4 बस्ने 22 वर्षीय अभय तिवारी नवलपरासी पश्चिम रामग्राम नगरपालिका 16 बस्ने 22 वर्षीय जय कुमार केवट 22 वर्षीय विद्यासागर केवट र पर्सा जिल्ला वीरगंज महानगरपालिका 3 बस्ने 27 वर्षीय कुबेर थापा रहेका छन्। ब्याङ्कबाट बोलेको हुँ केवाईसी अपडेट गर्नु पर्यो भन्दै पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा व्हाट्सएप कलमा स्क्रिन शेयर गर्न लगाई ओटीपी कोड प्राप्त गरी अथवा ओटीपी कोड माग गरी कर्मचारीहरूको खातामा पहुँच पुर्याई खातामा रहेको रकम अन्य खातामा रकमान्तरण गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक सूचना।

0: ढोकरे बुवा
1: ल भाग्यमाले भइस बाबु
0: बुवा नेपाल बुहारीको असैको लिखितमा मेरो नाम निस्क्यो नि बुवा
1: त्यो लौ बधाई छ छोरा बधाई छ अब त पनि नेपाल बुहारीको असै भएर देश र नागरिकको सेवा गर्ने भइस के रे
0: हजुरको आशीर्वाद लागोस् बुवा अझै इन्टरभ्यू बाँकी छ त्यसमा पनि नाम निस्केपछि बल्ल ढुक्क हुन्छ
1: ए हो र बाबु ल राम्रो तयारी गरेर दिएस् न अब सेपा भइहाल्छ सुनि मेरो गरेपछि
0: हेरौँ बुवा अब के हुन्छ
1: त मेरो दिस नाम निस्किहाल्छ नि चिन्ता नगर ल
0: हुन्छ बुवा हुन्छ

0: ल भाई बधाई छ है, नाम निस्केछ त तिम्रो त अनि।
1: धन्यवाद दाई, तर अहिले नै के बधाई खानु र, अझ इन्टरभ्यू बाँकी नै छ।
0: त्यो त हो है, इन्टरभ्यूमा झन गाह्रो हुन्छ भन्छन्, ठुलै पावर चाहिन्छ रे नाम निस्किन। मान्छे फाल्ने नै त्यसमै हो मुख्य। अनि
1: त्यस्तो होइन होला हो दाई, पावर भन्दा आफू क्षमतावान हुनु पर्यो क्या, निस्किहाल्छ नि।
0: भाइ के भन्दैछौ, सबैभन्दा बढी पावर लाग्ने नै इन्टरभ्यूमा हो क्या, अघि पनि भने सुनेनौ। पोहोर मेरो भान्जाको पनि लिखितमा नाम निस्किया थियो, हुन त एकदम ट्यालेन्ट थियो नि, तर पछि इन्टरभ्यूमा फाल्दियो, के गर्नु।
1: ए भनेपछि पावर पो चाहिन्छ है दाई, कसलाई भन्ने होला त, मेरो त झन् कसैसँग चिन्जान पनि छैन।
0: नामै निकाल्ने हो भने गृह मन्त्रालयमा मैले चिनेको मान्छे छन् है, म भनिदिउला नि त।
1: लौ न दाई, तपाईँले चिनेको मान्छे छन् भने जसरी पनि भनिदिनु पर्यो, अहिले फेल भयो भने त झुर पो हुन्छ त। यत्रो मेहनत गरेर बल्ल बल्ल लिखितसम्म पास गरेको छु, इन्टरभ्यूमै फाल्ने भने त बर्बाद भयो नि दाई।
0: बर्बाद त भइहाल्छ नि भाइ, ल हुन्छ तिमी ढुक्क भाउ, म भनिदिन्छु। तर
1: के दाई,
0: त्यही त हो नि भाइ, काम गरेपछि अलिअलि खर्च खोजिहाल्छन्, त्यही गाह्रो हुन्छ क्या।
1: के भन्न खोज्नु भएको दाई, मैले त कुरै बुझिन नि।
0: नाम निकाल्नको लागि अलिकति पैसा दिनुपर्छ भनेको क्या भाइ, कस्तो कुरा नबुझेको हौ।
1: ए हो र दाई, मसँग त अनि पैसा नै छैन, मैले त अनि हजुरले चिनेको भएर पो भनिदिनु हुन्छ होला भनेको त।
0: चिनेको भनेर के गर्नु भाइ, अहिले पैसा बिना के नै हुन्छ र, आफै भन त, अलिअलि त जसले पनि मागिहाल्छ नि। फेरि मेरो पनि आफन्तै त होइनन्, गाउँका दाई हुन्, त्यही भएर भनिदिउँलासम्म भनेको। पैसा खर्च नगर्ने गर्ने त तिम्रो कुरा हो नि।
1: अनि कति पैसा दिनुपर्छ त दाई?
0: 5 लाख कति त कामै गर्दैनन् भने तिनले।
1: ओहो 5 लाख पो, त्यत्रो पैसा त छैन नि दाई मसँग। होस् दाई, बरु फेल भए पनि हुन्छु।
0: नाम निस्किन्छ भने 5 लाख कति नै हो र भाइ, पछि कमाइहाल्छ नि जागिर खाएपछि। बरु तालिम सकेपछि पनि कमाइ हुने ठाउँमा मै पठाइदिउँला, यस्तो मौका आउँदैन है भाइ घरिघरि, पछि पछुताउनु भन्दा अहिले नै विचार पुऱ्याउ फेरि।
1: हो र दाई, ल त्यसो भने 5 लाख होइन दाई, अलिअलि घटाउन भन्नुहोस् न त।
0: हुन्छ नि म भनौला, तर आधा रकम त पहिला नै तिर्नु पर्छ नि फेरि भाइ, याद राख, आधा चाहिँ काम भएपछि दिँदा पनि हुन्छ।
1: अनि पहिल्यै पैसा दिएर फेरि नाम निस्किएन भने त बर्बाद हुन्छ त दाई।
0: ल भाइ पनि, गृह मन्त्रालयको मान्छेले चाहेपछि के हुन्न, भन न जे पनि हुन्छ, नाम अवश्य निस्किन्छ क्या, ढुक्क हो न तिमी। केही गरी नाम निस्किएन भने ब्याज सहित फिर्ता गराउने मेरो जिम्मा भयो, मेरो अब ढुक्क भयो नि होइन।
1: अनि पैसा चाहिँ कहिलेसम्म दिने हो त दाई?
0: जति सक्दो चाँडै दिएको राम्रो नि, एकजनाले पैसा दिने भए पो, त्यही भएर जसले पहिला पैसा दिन्छ उसैको नाम अगाडि हुन्छ, अब आफै विचार गर न भाइ।
1: ल भोलि यही भेटौ न त दाई, म यता उता मागेर भए पनि पैसाको जो गर्छु है।
0: मेरो नम्बर त छ नि भाइसँग।
1: छ दाई छ, अनि हजुरको दाईसँग मैले भेटेरै कुरा गर्न पाए मलाई पनि ढुक्क हुने थियो दाई।
0: हुन्छ नि, किन नहुनु, फुर्सद कतिको छ, सकेसम्म भेटाइदिन्छु नि म।
1: हुन्छ दाई, भोलि भेटौ न त है। हस्, मग गएँ।

0: भाइ मैले भनेको गृह मन्त्रालयको सरवा नै हो।
1: नमस्कार सर।
2: नमस्कार भाइ।
1: लौन सर, म त ढुक्क भएको छु। मेरो नाम जसरी पनि निकालिदिनु पर्यो यो पाली सर।
2: यो कुरामा तपाईँ ढुक्क हुनुहोस् क्या, सायद तपाईँहरूको इन्टरभ्यूमा म नै पर्छु होला कि।
1: ए हो र सर, ल बल्ल ढुक्क भए। म यता उता सरसापट गरेर ल्याएको छु सर, अहिले 2 लाख छ, बाँकी पैसा काम भएपछि दिउँला है सर।
2: हुन्छ।
3: अनि गृह मन्त्रालयको सरको परिचय पत्र हेरौँ न एकपटक।
2: परिचय पत्र? परिचय पत्र माग्ने को तपाईँ?
3: हामी नेपाल प्रहरीबाट। हल्दर साहब, यहाँहरू 2 जनालाई गाडीमा हाल्नुहोस् त। गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठग्दै हिँड्ने तपाईँले यी ठगहरूको बारेमा हामीलाई सूचना दिएर असल नागरिकको भूमिका निर्वाह गर्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको बेलैको सूचनाले गर्दा हामीले यस्ता ठगहरूलाई पक्राउ गर्न सफल भयौं।
1: म्याम, हामीले आफ्नो टोल छिमेकमा भएका थाहा पाएका अपराध र अपराधीका बारेमा सूचना दिनु त हामी नागरिकको पनि कर्तव्य नै हो नि म्याम। यस्ता कुरामा हामी स्वयं नै सचेत भयौं भने यस्ता ठगहरूले मौका पाउँदैन।
3: तपाईँले एकदम ठिक भन्नुभयो। नागरिक र प्रहरी मिलेर नै अपराध रहित समाजको निर्माण गर्न सकिन्छ। अनि नेपाल प्रहरी सफल हुन नागरिकको भूमिका एकदमै महत्वपूर्ण हुन्छ।
1: हो नि म्याम, हामी नागरिक पनि बिना वर्दीका प्रहरी हौ नि, हाम्रो पनि जिम्मेवारी उत्तिकै छ, होइन र म्याम?
3: एकदमै ठिक भन्नुभयो। ल सरहरू, हिँड्नुहोस् हाम्रो कार्यालयमा।
4: अपरिचित व्यक्ति मार्फत आकर्षक तलब, वैदेशिक रोजगारी वा सरकारी तथा निजी क्षेत्रमा जागिर लगाइदिने प्रलोभनमा नपरौं। यस्ता ठगीका घटनाबाट सचेत बनौं र शंकास्पद गतिविधि देखिएमा तुरन्त नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउं। तपाईँ दिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक सूचना। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राजन कार्की र दीपक राज विश्वकर्मा।
3: हवस् त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल फाल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
8: होइन दिदी, किन निराश भएर बस्नु भएको?
9: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
8: त्यति धेरै

0: केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
2: नरेश सुनचादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
1: सूचना नेटवर्क CIM

0: एबीसी नेपाली सेवाको साँझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कैयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरीकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारी पछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024 विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकी शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: निष्पक्षता व्यवसायिकता र सुशासन कायम गर्नका लागि अथवा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है, भन्ने एउटा विश्वास गर्नु संस्था
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
3: समिति पार्लियामेन्ट ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मातहतको संस्था गरे भने किन तपाईँले त्यो बोर्ड राख्नु पर्छ कि म जान नजा प्रधानमन्त्री राजनाथ तराईको मातहतमा चाहिँ मलाई सिट दिनु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर साईले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
4: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यसले मुद्दा चलाएन? कोविडको बेला देश कुनै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेका छौँ र सरकारले उम्मीद घोटाला गरेर करोडौं रुपियाँको मुद्दा देश खराब गरिदिएको, त्यो चाहिँ मुद्दा किन
0: चलाएन? बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफूहरू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
1: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौ तर नेपाली जनताको निक्सको आधारमा त्यो आउनुपर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
1: हो त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निक्सलाई पहिलो प्राथमिकतामा राखेर निक्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिएको पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
1: एउटा कुरो, हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
1: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खाली मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा कातृ संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शिक्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कतिपय गर्छ जस्तो मलाई लाग्छ।
0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौँ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा तारिकमा चाहिँ कति मगाउँथ्यौँ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47 हजार मेट्रिक टन मगाउँथ्यौँ, त्यति पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहने रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55 हजार मेट्रिक टनको एलोकेसन पठायौँ। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्ने, 55-60 हजार मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौँ। यो भएको कारणले अब यति त्यही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
0: अबको एक दुई हप्तामा सामान्य अवस्थामा फर्किएला,
5: त्यो सम्भावना धेरै देखिएको छ घनश्यार, किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौँ, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40 लाख सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9 लाख सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै एक डेढ हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
0: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
5: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्रेकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेछ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्रेकिङलाई चाहिँ अगाडि बढाउनुपर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्रेकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
0: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय,

0: तपाईले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।